0: धरपकड गर्ने शंका वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने विपद प्रतिकारका लागि समुदायलाई नै सहभागी गराइँदै तालिमका लागि पाठ्यक्रम तयार
1: भोकमरीबाट प्रभावित जनसंख्याको ठूलो हिस्सा अफ्रिकामा अमेरिकाद्वारा विद्यार्थी भिसामा नयाँ नियम सार्वजनिक युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण दिने आईएमएफको घोषणा
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भोलि नेदरल्याण्डसँग खेल्ने काभा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले आज काजाकिस्तानसँग खेल्दै
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरको सबैभन्दा शुरूमा वातावरण प्रदूषण गर्ने विभिन्न 12 वटा उद्योगलाई सरकारले कार्यवाही गरेको प्रसंग
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नदी प्रदूषण गरेको भन्दै सिसिया आसपासमा संचालित 12 उद्योगलाई कार्यवाही गरेको छ जगदम्बा स्टील हुलास स्टील शिवशक्ति घिउ उद्योग सुशील वनस्पति प्राली अन्नपूर्ण भेजिटेबल प्रोडक्शन अशोक स्टील सहित 12 उद्योगलाई 10-10 लाख रूपियाँ जरिमाना गराएको हो सिसिया नदी आसपास पर्न संचालित उद्योगहरूलाई प्रदूषण नियन्त्रण गर्न मन्त्रालयले करिब 1 महिनाको समय दिएर सूचना निकालेको थियो तर उक्त सूचनालाई व्यवस्था गर्दै वातावरणीय मापदण्ड उल्लंघन गरेपछि कार्यवाही गरेको मन्त्री गौरी कुमारी यादवको सचिवालयले जनाएको छ वातावरण विभागको प्राविधिक सहितको अनुगमन टोलीले 12 र पर्साका 21 उद्योगको स्थलगत निरीक्षण गरी फोहोर पानीको नमूना संकलन गरेको थियो परीक्षणबाट 12 उद्योगले मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि मन्त्रालयले प्रति उद्योग 10 लाख रूपियाँका दरले जरिमाना गर्ने निर्णय समेत गरेको हो उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार कार्यवाहीमा परेका उद्योग मध्ये मध्य प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने 6 उद्योगलाई वातावरण संरक्षण ऐन 2076 बमोजिम अधिसम्मको कार्यवाही गर्न पत्राचार गरिएको छ मन्त्रालयका अनुसार तोकिएको समयभित्र जरिवाना नतिने उद्योगलाई वातावरण संरक्षण ऐन 2076 को दफा 35 बमोजिम तिब्बर जरिमाना लाग्नेछ
0: चौतर्फी विरोध र आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क हटाएको छ बिरामी अभिभावक तथा सरोकारवाला निकायबाट सेवामै थप 3% शुल्क असुल्ने गरिएपछि आलोचना भएको थियो सरकारले निर्णय फिर्ता लिएको छ आर्थिक विधेयक 2083 मार्फत निजी स्वास्थ्य संस्थामा 3% स्वास्थ्य समता शुल्क लगाउने व्यवस्था गरिएको थियो त्यस अनुसार निजी अस्पतालमा उपचार गराउने बिरामीले सेवा शुल्क बापत थप 3% शुल्क तिर्नुपर्ने बाध्यता बनेको थियो उक्त शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिने व्यवस्था पनि सरकारले गरेको जनाएको थियो प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत निर्णय सार्वजनिक गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता शुल्क तत्काल कार्यान्वयन गर्दा नागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा बढ़ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि यस्तो निर्णय लिइएको सामाजिक सञ्जाल मार्फत नै जानकारी गराइएको छ शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकको 7 अर्ब भन्दा बढ़ी रूपियाँ जोगिने देखिएको छ गत आर्थिक वर्ष 2083-84 बजेटमा उल्लेख गरिएको 3% शुल्क कार्यान्वयन नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहले घोषणा गरेसँगै अभिभावकको उक्त रकम जोगिने देखिएको हो हाल देशको कुल गारस्थ उत्पादन मध्ये निजी क्षेत्रबाट संचालित माध्यमिक तहसम्मको विद्यालय तथा शिक्षण संस्थामा कुल 3.6331% बराबरको खर्च हुने चौथो नेपाल जीवनस्तर सर्वेक्षणले देखाएको छ यस अनुसार हाल 66 खर्ब 7 करोड़ रूपियाँको नेपाली अर्थतन्त्रमा यो शीर्षकमा मात्रै 2 खर्ब 39 अर्ब 72 करोड़ रूपियाँ खर्च हुने देखिन्छ यसमा लाग्ने 3% करको दर अनुसार वार्षिक 7 अर्ब 19 करोड़ 35 लाख 38 हजार रूपियाँ अभिभावकको जोगिनेछ यदि सरकारले 3% शिक्षा समता शुल्क कर लगाएको भए यो रकम सरकारको खातामा जम्मा हुन्थ्यो तथ्याङ्क अनुसार देशभर 10,437 निजी विद्यालय छन् ती विद्यालयमा 38 लाख विद्यार्थीले पठन पाठनमा सहभागिता जनाइरहेका छन् प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने पछिल्लो समयमा विद्युतमा लगाइएको कर पनि हटाउन माग गरेको छ संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विद्युतमा लगाइएको 5% मूल्य अभिवृद्धि कर भ्याट पनि फिर्ता लिन सरकारसँग माग गर्नुभएको हो शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता शुल्क तत्काल लागू नगर्ने सरकारी निर्णयको स्वागत गर्दै

0: उहाँले चालू आर्थिक वर्षदेखि मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने घरयासी उपभोक्तामाथि लगाइएको 5% भ्याट फिर्ता लिन पनि सरकारसँग माग गर्नुभएको हो। विद्युत विलासिताको वस्तु नभई आधारभूत आवश्यकता भएको उल्लेख गर्दै सरकारको नीति नै परस्पर विरोधाभासी देखिएको उहाँले उल्लेख गर्नुभयो। क्षमता शुल्कका बारेमा सरकारको निर्णय कार्यान्वयन भएको एक साता नबित्दै फिर्ता लिइएपछि अपरिपक्व निर्णय नगर्न उपभोक्ता अधिकार कर्मीहरूले सरकारलाई सुझाव दिएका छन्। शिक्षा र स्वास्थ्यमा लगाइएको करले निम्न आय भएका उपभोक्ता बढ़ी मारमा पर्ने अधिकार कर्मी प्रेमलाल महर्जनले सीआईएमसँग बताउनुभयो।
1: त्यो सबै वर्ग भनेको त तपाईँको धनी वर्ग नेपालमा कति छ र अहिले पनि नेपाल सरकारकै तथ्याङ्क अनुसार 60% चाहिँ जनता अहिले पनि निम्न वर्गीय छ। त्यो साथै 30% त गरिब छ, खाने खानासँग माने खाद्यसँग पहुँच धेरै कम भएको छ। ती 30% जनतालाई पनि यो लाग्छ, जसले चाहिँ तपाईँको शिक्षा र स्वास्थ्य विशेष गरेर यो अहिले शिक्षामा यो कर हटाएको छ। यो कर हटाउनु आफ्नो ठाउँमा छँदैछ तर लगाउनै हुँदैनथ्यो, उनीहरूलाई कति मर्क पर्थ्यो भने यो गरिब जनतालाई, उनीहरूको लागि शिक्षा पनि टाढा हुन्, भोग त आफ्नो ठाउँमा छ, स्वास्थ्य आफ्नै ठाउँमा समस्या छ। त्योभन्दा पनि अब केही गरी चाहिँ आफ्नो शिक्षा सन्तानलाई पढाउनुको लागि चाहिँ जुन किसिमले मेहनत गर्नुपर्ने त्यसको दुग्न मेहनत गर्नुपर्ने छ। हेर्दाखेरि पो सानो तर यो धेरै मेहनत गर्नुपर्ने अवस्था आउन सक्छ, जसको कारणले नेपाली जनता आम नेपाली जनतालाई अत्यन्त कष्टकर हुन्छ।
2: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाई हाम्रो सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार लालीगुराँस सहकारीका 35 जना बचतकर्ताले बचत फिर्ता गराएका हुन् भने तपाई हाम्रो सहकारीका 90 जनाको बचत फिर्ता भएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ता लाई रकम फिर्ता गरिएको छ। क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने जनाइएको छ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानून बमोजिम निरन्तर रूपमा अघि बढ़ने समेत समितिले जनाएको छ।
0: बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान 4:40 बझाङको कोट देवल केन्द्रबिन्दु भएर 4.2 म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ। बझाङ सहित बैतडीका केही भूभागमा भूकम्पको धक्का महसुस गरिएको थियो। अहिलेसम्म क्षतिको विस्तृत विवरण प्राप्त नभएको बझाङका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
2: पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने हुनुभएको छ। हिजो एक प्रेस विज्ञप्ति मार्फत स्वदेश फर्किन लागेको जानकारी दिँदै देउवाले सरकार प्रतिरोधात्मक र अलोकतान्त्रिक प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने आशंका व्यक्त गर्नुभएको छ। नेपालमा विकसित पछिल्ला राजनैतिक घटनाक्रमलाई निरन्तर नियालिरहेको उल्लेख गर्दै देउवाले आज फरक विचारप्रतिको असहिष्णुता, राज्य शक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन साथै भौतिक र मनोवैज्ञानिक त्रास सृजना गरेर प्रतिपक्षलाई दबाउने प्रविधि कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन भन्नुभएको छ। हिंसा त्रास र असहज राजनैतिक वातावरणको पृष्ठभूमिमा गत फागुनमा निर्वाचन भए पनि जनताले युवा पुस्ताको हातमा नयाँ जनादेश सुम्पिएको यथार्थलाई कांग्रेसले सम्मान गरेको समेत विज्ञप्तिमा उल्लेख छ। देशलाई एकता विश्वास र सहकार्य चाहिएकाले आफू स्वदेश फर्कन लागेको बताउँदै देउवाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली जनतासँग आग्रह समेत गर्नुभएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा समुदायलाई नै विपद प्रतिकार अभियानमा जोड्ने सरकारी योजना
3: 7 दिनको र 18 दिनको चाहिँ विपद स्वयंसेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ। जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ।
2: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ। केही कार्य भएर पत्र पायो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
5: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
6: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
5: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
7: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
8: कार्यक्रम साझा आवाज,
5: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
9: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
10: प्रोपाइटर मधुमाया जी, पढे होइन प्रोपाइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
5: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
6: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
7: पसिनाको सम्मान, समानताको अभियान,
8: कार्यक्रम साझा आवाज।
11: र घाटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानीसुर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: डडेलधुराको आलिताल गाउँपालिका एकको माला गाउँका 24 परिवार 4 वर्षदेखि टेन्ट बुनी बस्न बाध्य भएका छन्। 2079 सालको पहिरोपछि गाउँ उच्च जोखिममा परेपछि बस्ती स्थानान्तरण गर्नुपर्ने निर्णय गरिएको थियो, तर निर्णय कागजमै सीमित हुँदा स्थानीय अझै सुरक्षित घर पाएका छैनन्।
14: जब वर्षायाममा पानी पर्न थाल्छ, हावाले त्रिपाल हल्लाउँछ, साना बालबालिका आमाको काखमा सर्छन्। यो कुनै एक रातको कथा होइन। डडेलधुराको आलिताल गाउँपालिका एक माला गाउँका 24 परिवारले 4 वर्षदेखि भोग्दै आएको यथार्थ हो। 2079 सालको पहिरोले गाउँ नै जोखिममा परेपछि उनीहरूले आफ्ना घर छाडे। त्रिपाल टाँगेर जीवन बिताइरहेका उनीहरूको वर्षायाम शुरू भएसँगै डर फेरि बल्झिएर आउँछ। स्थानीय दान बहादुर औजी:
15: समस्या धेरै छ म्याडम, समस्या भन्दा त्रिपालहरू त्यहाँ टेन्टहरू धेरै खराब भइसकेका छन्, अनि त्यहाँ बस्ने अवस्था छैन, अनि खोला ओरपारी गर्ने पनि समस्या छ, तनाव तनावमै छौ म्याडम, के भनौ हजुरलाई, टेन्टमै बसोबास छौ अहिले पनि, हामीले ओरपारी गर्न समस्या छ। अब दसजीले भन्दा छन् त्यो ठाउँ त चेकअप गरिसकेको थियो उनले, अब यसमा बसौँ भन्दा थियो, अब तनाव तनावैमा छौ म्याडम, के गर्ने।
14: माला गाउँका स्थानीयको दिनचर्या पनि अनौठो छ। बिहान आफ्नै गाउँ पुगेर खेतीपाती, पशुपालन र घरधन्दा गर्छन्, तर साँझ परेपछि फेरि त्रिपाल मुनिको अस्थायी बासमा फर्किन्छन्। पानी परेका दिन त दिनभरि नै टेन्टभित्र बस्नुपर्ने बाध्यता छ। 6 जनाको परिवार सहित 4 वर्षदेखि त्रिपालमै बसिरहनु भएका सुनिता औजी भन्नुहुन्छ:2079 सालको पहिरोपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माला गाउँको बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष सहित परिपत्र गरेको थियो, तर 4 वर्ष बितिसक्दा पनि पुनस्थापनाको काम अघि बढ्न सकेको छैन। आलिताल गाउँपालिका एकका वडा अध्यक्ष यज्ञ बहादुर देउवाले बस्ती स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको बताउनुभयो।
16: टेन्टमा चाहिँ बर्सात ठुलो भएपछि बर्सातदेखि नै टेन्टमा बस्दै आएका छन्। अहिले पनि टेन्टमै बस्ने गरेका छन्। उसले दिउँसो चाहिँ यता घरमा पानी बिदो भयो भने घरतिर आयो, टाइम भयो भने आयो सानोतिर, अनि दिउँसो पनि बढी वर्षा भयो भने त्यो उता पाएपट्टि घरको जस्तो पाएपट्टि चाहिँ टेन्ट राखेका छौँ हामीले, त्यो टेन्टमा बस्दै आउने गरेका छौँ। अहिले पनि त्यही प्रक्रिया छ, गत वर्ष दुई तिन वर्षमा जुन प्रक्रिया थियो त्यही प्रक्रियामा चाहिँ उनीहरूले त्यसरी नै बसिरहेका छन्। 24 परिवार आउँथे, 24 परिवारलाई स्थानान्तरण गर्नुपर्ने हो हामीले। यसबारे तपाईँको त्यो ठाउँबाट अर्को ठाउँ सार्ने भनेर लगभग अधिक फाइलमा पुगेको रिपोर्ट हामीलाई लगभग दुई तिन दिन अगाडि गाउँपालिकामा परिपत्रै आएको छ। त्यहाँबाट बस्ती भन्ने ठाउँमा हामी सार्दैछौँ। अहिले
14: पहिरो प्रभावित परिवारलाई विभिन्न सरकारी निकाय तथा बहुद्देश्य विकास समाज र ग्रामीण महिला विकास तथा एकता केन्द्र लगायत संस्थाले त्रिपाल र केही राहत सामग्री समेत केही राहत सामग्री दिएका छन्। तर राहतले केही समय धाने पनि स्थायी समाधान भने दिन सकेको छैन। स्थानीयको मुख्य माग सुरक्षित र स्थायी आवास नै हो। डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओलीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरिसकेको र सोही अध्ययनका आधारमा स्थानान्तरण प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो।
16: हालिताल
14: गाउँपालिकाका अनुसार मालागाउँ मात्र होइन बलौचा, ओभा, दुखेडा, खिन्नेभाडी, कोइराला र घोगा लगायतका बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। ती बस्तीको पनि स्थानान्तरण आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। जोखिम पुष्टि भइसकेपछि पनि वर्षौंसम्म स्थानान्तरण हुन नसक्दा स्थानीयले हरेक वर्ष वर्षयानसँगै ज्यानको जोखिम मोल्नु परेको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढ़ी, डडेलधुरा।
0: जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, समन्वय र सह अस्तित्वको मर्म अनुसार बनाउन सरोकारवालाहरूले सुझाव दिएका छन्। हिजो ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको विषयगत समितिको बैठकमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा यस्तो माग गरिएको हो। ऊर्जा र जलस्रोत क्षेत्रका दुई विधेयकहरूलाई अहिले मन्त्रालयको प्राथमिकतामा राखेर अगाडि बढ़ाइएको छ। मन्त्रालयले तीनै तहलाई एकै ठाउँमा राखेर रायमा गरेको हो। छलफलमा प्रदेश र स्थानीय तह सरकारका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेका छन्। बैठकमा सात प्रदेशका ऊर्जा जलस्रोत मन्त्रालयका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्। उनीहरूले संघ सरकारले बनाउने हरेक कानून र नीतिमा प्रदेश र स्थानीय तहको अधिकार र क्षेत्राधिकारको विषयलाई पनि स्पष्टता बनाउन माग गरे। संघ सरकार र प्रदेश सरकारले बनाउने कानूनमा एकरूपता हुन आवश्यक रहेको प्रदेश मन्त्रीहरूले बैठकमा बताएका छन्। उनीहरूले प्रदेश सरकारले संघीयताको मर्म अनुरूप काम गरिरहेको भन्दै कानूनमा स्पष्ट नहुँदा काम गर्न अप्ठ्यारो भएको गुनासो पनि सुनाए।
2: भारतको कोलकाता बन्दरगाहमा 30,000 मेट्रिक टन यूरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ। नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ मल ल्याइएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार हाल निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेलको संचालन केही प्रभावित भएको छ। त्यसकारण हिजो नेपाल आइपुग्नुपर्ने 1,250 मेट्रिक टन यूरिया मल बोकेको रेल अब नेपाल आइपुगेको हिजो नेपाल आइपुगेको हो। साथै 2,500 मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि भोलि नेपाल आइपुग्ने जानकारी गराइएको छ। यूरिया मलको आपूर्तिलाई थप व्यवस्थापन तीव्रता दिन कोलकाताबाट विराटनगरतर्फ 300 मेट्रिक टन तथा भैरवाबाट 450 मेट्रिक टन यूरिया मल ट्रक मार्फत लोड भई प्रस्थान गरिसकेको समेत मन्त्रालयले जनाएको हो। बाँकी रासायनिक मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने र आवश्यकता अनुसार देशभर वितरण गरिने मन्त्रालयले जनाएको छ।
0: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको उद्घाटन गर्नुभयो। नयाँ व्यवस्था अनुसार पीड़ितहरूले विभागमा भौतिक रूपमा उपस्थित नभई आवश्यक प्रमाणसहित घरबाटै अनलाइन मार्फत उजुरी दर्ता गर्न सक्नेछन्। श्रम मन्त्रालयले यसबाट सेवाग्राहीको समय, खर्च र झन्झट कम हुने दावी गरेको छ। मन्त्री यादवले स्वदेशी श्रमिकको गुनासा सम्बोधन गर्न पनि छिट्टै अर्को अनलाइन प्लेटफर्म संचालनमा ल्याइने जानकारी गराउनुभयो।
2: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार कुपोषणको समस्या बढ़दै जाँदा भोकमरीबाट प्रभावित जनसंख्याको सबैभन्दा ठूलो हिस्सा अफ्रिकामा रहेको पाइएको छ। खाद्य सुरक्षा र पोषण सम्बन्धी संयुक्त राष्ट्रसंघको वार्षिक प्रतिवेदनले विश्वव्यापी रूपमा भोक परी क्रमशः घट्दै गएको देखाए पनि विभिन्न क्षेत्र बीचको अवस्था भने असमान रहेको जनाइएको हो। खाद्य तथा कृषि संगठन एफएओका कृषि खाद्य अर्थशास्त्र विभागका निर्देशक डेभिड लारवुडले भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ सरेको बताउनु भएको छ। चीनले विगत 25 वर्षमा भोकमरी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ भने भारतले पनि समस्या समाधानका लागि प्रयास तीव्र पारेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकाले आफ्नो दशकौ पुरानो विद्यार्थी भिसा प्रणालीमा व्यापक हेरफेर गर्दै नयाँ नियम सार्वजनिक गरेको छ। अमेरिकी गृह सुरक्षा विभागले भिसा दुरूपयोग रोक्न सुरक्षा जाँच कड़ा बनाउन र विदेशी विद्यार्थीमाथि संघीय निगरानी बढ़ाउन निश्चित समयावधिको भिसा नियम ल्याएको हो। सेप्टेम्बर 15 लागू हुने नयाँ व्यवस्था अनुसार F1 र J1 भिसामा आउने विद्यार्थीलाई अधिकतम 4 वर्षको बसाई सीमा तोकिएको छ। नयाँ नियम लागू भएसँगै अब अध्ययन पूरा भएपछिको थपिएको समयलाई 60 दिनबाट घटाएर 30 दिन बनाइएको छ। साथै तोकिएको अवधिभन्दा बढ़ी समय अमेरिका बस्नु परेमा संघीय सरकारको अनुमति अनिवार्य गरिएको छ र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण उपलब्ध गराउने घोषणा गरेको छ। युक्रेनले आर्थिक स्थिरता कायम राख्न स्थिति र सुधारमा आवश्यक कार्य गर्न दबाव दिइरहेको अवस्थामा रूसले आफ्नो आक्रमण तीव्र जारी राखेको छ। सन् 2022 शुरूआतमा रूसले युक्रेनमाथि आक्रमण गरेर शुरू भएको दुई देश बीचको युद्ध हाल 5 वर्षसम्म चलिरहेको छ। युक्रेनले रूसको निरन्तर आक्रमण अवधि चुनौतीपूर्ण र बाह्य वातावरण र जोखिमको असाधारण अवस्थाबाट नाजुक आर्थिक र वित्तीय स्थिति कायम रहेको भन्दै आईएमएफले युक्रेनको ऋण कार्यक्रमको प्रदर्शनलाई समग्र रूपमा सन्तोषजनक रहेको समेत उल्लेख गरेको छ। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा शुरू भएको ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको हो। नेपालले दिएको 158 रनको लक्ष्य नामिबियाले 37.3 ओभरमा 2 विकेटको क्षतिमा पूरा गर्यो। नेदरल्याण्डसको पिचमा नेपाली ब्याटरहरू संघर्ष गर्नु परेको थियो। जितपछि लीग 2 अंक तालिकामा नामिबिया 29 खेलमा 24 अंकका साथ छैटौं स्थानमा उक्लिएको छ। नेपालको पनि समान अंक छ तर नेट रन रेटमा अगाडि छ। नेपालले अब दोस्रो खेलमा भोलि नेदरल्याण्डसको सामना गर्नेछ। मा हुने काभा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले आज काजकस्तानसँग खेल्ने भएको छ। सार्वजनिक खेल तालिका अनुसार उज्बेकिस्तानले बंगलादेश तथा पाकिस्तानले श्रीलंकाको सामना गर्नेछ। 6 टोली सहभागी च्याम्पियनशीपमा सिंगल राउण्ड रोबिनका आधारमा खेल खेलाइनेछ। शीर्ष 4 रहने टोलीले सेमी फाइनल खेल्नेछन्। 5 र 6 स्थानमा रहने टोलीले 5 स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। सेमी फाइनल जुलाई 28 र फाइनल खेल जुलाई 29 तारीकमा हुनेछ। पहिलो सेमी फाइनलमा शीर्ष स्थान र 4 स्थानमा रहने टोली भिड्नेछन्। दोस्रो सेमी फाइनलमा 2 र 3 स्थानमा रहने टोलीले प्रतिस्पर्धा गर्नेछन्। काभा पुरूष भलिबल च्याम्पियनशीप खेल्न हरि हजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगिसकेको छ। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक एमआईभीको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेल्न लागेको हो।
17: विपदपछि राहत खोज र पुनस्थापनाको तयारी, नागरिकको चासो, सरकारको रणनीति बारेको कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घामने, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100447 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरमा अब विपदपछि राहत खोज र पुनस्थापना को बारेमा सरकारको तयारीको कुरा। सरकार संघको समन्वय र पहलमा सरकारी तथा गैर सरकारी निकायले समुदायलाई नै विपद प्रति कार्यमा सहभागी गराउन काम गर्दै आएका छन्। सुरक्षाकर्मी, विपद व्यवस्थापन, प्रविधिकरणको योजनाका बारेमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीसँग कुराकानी गरेका छौं।
3: नीतिगत र कानुन रूपमा पनि त्यस प्रकारको तयारी गरेका छौँ। संस्थागत संरचनागत रूपमा चाहिँ हामी तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनी राखेका छौँ। हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परिचालन गरिराखेका छौँ। र यसमा अर्को कुरा पनि हामी ध्यान दिनुपर्ने के भने अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ। जस्तो कि राज्यबाट आएका सूचनाहरू पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुन सक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने जनजनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ। उदाहरणको लागि जस्तो कि हामी चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौ मुनि नारायणगढ सडकमा मानौ जोखिमपूर्ण छ, त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन, म जस म जोखिम मै लिन्छु म जसरी पनि यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छौँ भन्दाखेरि हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि होइन। हो त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ। त्यो भएको हुनाले
0: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि अथवा मौसम जन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसरी गरी सहयोग गर्छ?
3: एकदमै सरले भनेको एकदमै महत्वपूर्ण कुरा छ। एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै 1, 2, 3, 4 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्तिहरू जस्तो स्थानीय तह हुनसक्छ, वडा सदस्य अध्यक्ष जीवहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुन सक्छ त्यो सूचना दिएर पनि हजुरहरू चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई।
0: मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडा पालिका प्रदेश सङ्घमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन् उद्वेग लाग्दो अवस्था छ। यसपालि हिमाल पहाड तराई अनि जोखिमयुक्त ठाउँमा एकै सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नुभएको छ।
3: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ। त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब चाहिँ सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलता कारणले गर्दा के अरे तपाईँको उद्धार कर्मीहरू समयमा नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायले नै बलियो बनाउनुपर्छ भनेर काम गरिराखेका छौँ। अहिले पनि हामीले के गरिराखेका छौँ भन्दाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यस्तै गरेर हाम्रो सशस्त्र परिबल नेपालले पनि त्यो काम गरिराखेको छ, त्यस्तै हाम्रो विकास साझेदारहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ। हामीले विपद स्वयंसेवा आधारभूत तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना को चाहिँ विपद स्वयंसेवक तालिम सञ्चालन गर्ने 24 जनालाई त्यो प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियान नै हामीले अगाडि बढाएका छौँ। आज मात्रै पनि हेर्नुभयो भने बर्दियाका 3 पालिकामा ठाकुर बाबादेखि लिएर मधुबन लगायतका पालिकामा विपद स्वयंसेवक तालिम चाहिँ सञ्चालन भएको छ। हामीले यो वर्ष चाहिँ यो आर्थिक वर्ष 82-83 10 बढी पालिकामा हामीले यो प्रकारको तालिम चाहिँ बनाएका छौँ। त्यसै सशस्त्र परिबल नेपालले पनि त्यो प्रकारको चाहिँ तपाईँको चाहिँ तालिम दिएको छ।
0: यो प्राधिकरणले छुट्टै तरिकाले तालिम अनि सशस्त्रले छुट्टा छुट्टी हो कि एकै
3: होइन? यसमा हाम्रो एउटा पाठ्यक्रम छ भनेको हाम्रो विपद जोखिम न्यूनीकरण व्यवस्थापन कार्यकारी समितिले 7 र 18 विपद स्वयंसेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ। जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ है। त्यो कारणले गर्दा यो यसको कन्सेप्ट मैले भन्न खोजेको कुरा के हो भने यो भनेको समुदायले बलियो बनाउनु पर्छ भन्ने कुरा।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राम बहादुर केसीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
19: विभिन्न सूचीबाट समस्याग्रस्त सहकारीका 125 बचतकर्ताको रकम फिर्ता, वातावरण प्रदूषण गर्ने 12 उद्योगलाई 10-10 लाख जरिवाना, 30,000 मेट्रिक टन यूरिया बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो,
0: शिक्षा र स्वास्थ्य समता शुल्क कार्य

0: रेडियो प्रसारक संघ द्वारा संचालित सीआईएन को बिहान 6 बजे साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: ऋण असुलीबाट समस्याग्रस्त सहकारीका 125 बचतकर्ताको रकम फिर्ता, वातावरण प्रदूषण गर्ने 12 उद्योगलाई 10-10 लाख जरिवाना, 30,000 मेट्रिक टन यूरिया बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो,
0: शिक्षा र स्वास्थ्य समता शुल्क कार्यान्वयन नहुने, विद्युतमा लगाइएको 5% मूल्य अभिवृद्धि कर पनि फिर्ता लिन प्रमुख प्रतिपक्षी दलको माग, चाँडै स्वदेश फर्किने पूर्व प्रधानमन्त्री देउबाको सन्देश, सरकारले

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हिराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ, छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ, गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कम्मर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देउता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 57 56।
2: अब पाउनुहोस् ओर्लिङको फोटोलाइट अफरमा 200 MBPS को इन्टरनेट, 3 महिनाको मात्र शुल्क ₹3,300, साथमा डबल ब्यान्ड राउटर निशुल्क। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 98 028 44 010 र 98 028 38 526 मा सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेशन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्ट भन्दा 2 घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
3: सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला। खर्काजी पनि के कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि, लौ न यसो केही उपाय दिनु पर्यो।
4: बुद्ध डिजिटल छँदै छ नि, झिगे खोला होला कि कम्प्लेक्सको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
1: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लम्जुङ। सम्पर्क नम्बर 98।

0: साठी 46467
1: नोट सेरा चौक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टूडियो हाल झिंगे खोला हुलाकी कम्प्लेक्स को ठीक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौं।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: चौतारी खबरका प्रायोजक उच्च गुणस्तरीय घर गहनाको लागि न्यू गणपति ज्वेलरी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ प्रोपाइटर गणेश बहादुर विश्वकर्मा।
1: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो याप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। लमजुङको भोरलीटारबाट दमौलीतर्फ जाँदै गरेको यात्रुवाहक बस तनहुँको कलेस्तीमा दुर्घटना हुँदा 15 जना घाइते, घाइतेहरूको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार हुँदै। लमजुङको राईनाश नगरपालिका 8 रहेको सर्वोदय सेवाश्रम धर्मनाथ धाममा सेवा तथा सहयोग गर्नेहरूको संख्या दिनानुदिन बढ्दै। बेसी शहर नगरपालिका उडा नम्बर 10 स्थित खासुर गाउँमा संचालित खासुर होमस्टे स्थानीय महिलाको सक्रियतामा सामुदायिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। हाल प्रगति नारी समाज अन्तर्गत 10 घरमा नियमित रूपमा होमस्टे सञ्चालन भइरहेको छ। लमजुङमा अलैची खेतीले सार्थकता पाउँदै गएको छ। 82 करोड़सम्मको कारोबार भएको कृषकहरूले बताएका छन्। र निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सरकारले लगाएको 3% समता कर तत्काल कार्यान्वयन नहुने भएको छ।
2: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन, स्योर गरौं।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड होल्डिङ भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमजुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
5: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
1: तनहुको व्यास नगरपालिका 7 स्थित कलेस्ती पुलमा हिजो मंगलबार यात्रुवाहक बस दुर्घटना हुँदा 15 घाइते भएका छन्। घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको नेपाल प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार अपरान्ह 3:15 कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको G1/64-65 नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा चालक शमशेर नेपाली चालक सीटमै च्यापिएर गम्भीर घाइते भएका थिए। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुबाट प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घिमिरेका अनुसार उद्धार टोलीले बसभित्र च्यापिएका चालकलाई बाहिर निकालेर उपचारका लागि रत्नहरी अस्पताल पठाइएको छ। चालकको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार बसमा 25 यात्रु सवार रहेका थिए। घाइते हुनेहरूमा व्यास नगरपालिका 4 निवासी 60 श्रीमाया परियार, लमजुङको मध्य नेपाल 1 निवासी 35 शान्ता गौतम, मध्य नेपाल 4 निवासी 32 निरा गौतम, 29 सुस्मिता शाही, व्यास 11 थुम्की निवासी 60 चन्द्रमाया गुरूङ, व्यास 2 निवासी 47 अनिता गुरूङ, 49 बिन्दु गुरूङ, कास्कीको रूपा गाउँपालिका 1 निवासी 50 स्वस्तिकला खनाल, व्यास 6 निवासी 27 सुजिता पौडेल, व्यास 1 निवासी 8 सानवी गिरी, 40 दीपा खान, 51 सीता नेपाली, 35 हीरा मल्ल र 44 नुनीमाया थापा रहेको प्रहरीले जनाएको छ। लमजुङको बेसी शहर नगरपालिका उडा नम्बर 10 स्थित खासुर गाउँमा संचालित खासुर होमस्टे स्थानीय महिलाको सक्रियतामा सामुदायिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। स्थानीय कला संस्कृति खानपान र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्दै संचालनमा ल्याइएको होमस्टेले गाउँमा आउने पाहुनालाई स्थानीय मौलिकताको अनुभव गराउँदै आएको छ। होमस्टे संचालनमा स्थानीय महिलाहरूको महत्वपूर्ण भूमिका रहेको छ। खासुर होमस्टेका उपाध्यक्ष तथा प्रगति नारी समाजकी अध्यक्ष रूपा घलेका अनुसार गाउँमा होमस्टे संचालनको शुरूआत 2054-55 सालतिर भएको थियो, तर तत्कालीन द्वन्द्वका कारण होमस्टे संचालनमा निरन्तरता आउन सकेको थिएन। लामो समय बन्द रहेको होमस्टेमा रहेका घरहरूको मरमत सम्भार तथा आवश्यक तयारीपछि 1979 सालदेखि पुनः संचालनमा ल्याइएको हो। हाल प्रगति नारी समाज अन्तर्गत 10 घरमा नियमित रूपमा होमस्टे संचालन भइरहेको छ। पर्यटक तथा पाहुनाको चाप बढ़ेको अवस्थामा थप 17 घर समेत प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ। नियमित रूपमा संचालनमा रहेका 10 होमस्टे घरमा एकपटकमा करिब 30 पाहुना राख्न सकिने भए पनि आवश्यकता अनुसार 60-65 आवासको व्यवस्था मिलाउन सकिने जनाइएको छ। खासुर होमस्टेमा पुग्ने पाहुनालाई स्थानीय परम्परा र मौलिक स्वाद अनुसार स्वागत गरिन्छ। पाहुनाको स्वागतमा चिया, भुटेको मकै तथा गुन्द्रुक, भट्टकको साँधेको अचार जस्ता स्थानीय परिकार प्रस्तुत गरिन्छ। त्यस्तै होमस्टेमा बस्ने पाहुनाका लागि स्थानीय कुखुराको मासु, कोदोको सेलरोटी, बोडा दाना लगायत गाउँमै उत्पादित खाद्य सामग्रीबाट तयार गरिएका परिकार उपलब्ध गराइन्छ। स्थानीय उत्पादन र परम्परागत खानालाई प्राथमिकता दिँदा पाहुनाले गाउँको मौलिक स्वाद लिन पाउने मात्र नभए स्थानीय किसान तथा घर परिवारको आय आर्जनमा समेत सहयोग पुग्ने गरेको छ। एउटा होमस्टे घरमा 2-5 पाहुना बस्न सक्ने व्यवस्था रहेको छ। महिलाहरूको नेतृत्व र सामूहिक सहभागितामा संचालन भइरहेको खासुर होमस्टेले ग्रामीण पर्यटन प्रवर्धनसँगै स्थानीय संस्कृति संरक्षण, रोजगारी सृजना र गाउँमै आय आर्जनको अवसर समेत बढ़ाउँदै लगेको छ। पछिल्लो समय प्राकृतिक सौन्दर्य, शान्त वातावरण र स्थानीय जीवनशैलीको अनुभव लिन चाहने पर्यटकहरूका लागि खसु गाउँको होमस्टे नयाँ गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। लमजुङको राईनाथ नगरपालिका 8 रहेको सर्वोदय सेवाश्रम धर्मनाथ धाममा सेवा तथा सहयोग गर्नेहरूको संख्या दिनानुदिन बढ़दै गएको छ। धार्मिक आस्था, सामाजिक उत्तरदायित्व र मानव सेवाको भावना सहित विभिन्न व्यक्ति, परिवार तथा सामाजिक संस्थाहरूले आश्रममा आएर ज्येष्ठ नागरिक तथा आश्रममा आश्रित आमा बुबाहरूलाई सहयोग गर्न थालेका छन्। यसै क्रममा सुन्दर बजार नगरपालिका 9 भोटे उडार निवासी पूर्व शिक्षक तथा समाजसेवी भीमबहादुर कार्कीले आफ्नो जन्मदिन मनाउनु भएको छ। उहाँले आश्रममा रहेका आमा बुबाहरूलाई फलफूल, जुस तथा बिस्कुट प्रदान गर्दै आशीर्वाद ग्रहण गर्नुभएको हो। जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई सामाजिक सेवामा लगाउने उहाँको प्रयासले जन्मदिन तथा अन्य विशेष अवसरलाई मानव सेवासँग जोड्न सकिने सकारात्मक सन्देश दिएको छ। यसै गरी सुन्दर बजार नगरपालिका 3 चन्द्रेश्वर निवासी तथा हाल बेसी शहर नगरपालिका 8 ल्याण्ड स्टार टोल निवासी वरिष्ठ अधिवक्ता यज्ञ प्रसाद पौडेल परिवार सहित धर्मनाथ धाममा पुग्नु भएको छ। श्रावणी स्नान तथा बोलब मेलाको अवसरमा उहाँले स्नान र जलार्पण गरी पूजा आरतीका लागि 5,005 रूपियाँ सहयोग गर्नुभएको छ।

0: पालिका छ खत्रीठाँटी निवासी संगीता दुलालले साउन महिनाको पहिलो सोमबार पितृ स्मरण गर्दै बैंकिङ सेवा मार्फत 10,000 रूपियाँ सहयोग गर्नुभएको छ। पितृ स्मरणलाई मानव सेवा र सामाजिक सद्भावसँग जोड्दै उहाँले गर्नुभएको सहयोगले धार्मिक आस्था र सेवाभावको सुन्दर उदाहरण प्रस्तुत गरेको आश्रमले जनाएको छ। धर्मनाथ धाममा शुरू भएको श्रावणी बोल्ब मेलाको अवलोकन गर्न पोखराबाट ज्येष्ठ नागरिक सरोकार समाजले बस रिजर्भ गरेर सहभागिता समेत जनाएको छ। समाजका अध्यक्ष भक्त बहादुर श्रेष्ठ, भरत कुमार तच्याल लगायतको टोलीले धर्मनाथ धाममा पुगेर बोलबम मेलाको अवलोकन गर्नुका साथै ज्येष्ठ नागरिक आश्रमका लागि संस्थाको तर्फबाट 5,555 रूपियाँ सहयोग गरेको छ। यसैगरी विभिन्न सामाजिक संस्थामा आबद्ध समाजसेवी भरत कुमार तज्या र उहाँकी धर्मपत्नी भगवती तज्याले 10,100 रूपियाँ सहयोग गर्नुभएको छ। उहाँहरूले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा समेत नियमित रूपमा आजीवन मुष्ठीदान गर्दै आउनुभएको जनाइएको छ। त्यस्तै शान्ति तज्याले 505 रूपियाँ, बसन्ती तज्याले 1,010 रूपियाँ, लक्ष्मण तज्याले 510 रूपियाँ, आयुष तिवारीले 550 रूपियाँ तथा सुनिल श्रेष्ठ र जानकी श्रेष्ठले 505 रूपियाँका दरले सहयोग गर्नुभएको छ। पोखराबाट बस रिजर्भ गरेर धर्मनाथ धाममा आइपुगेको ज्येष्ठ नागरिक सरोकार समाजको टोलीले बोलबम मेलाको अवलोकनसँगै आश्रमलाई सहयोग गरेर धार्मिक पर्यटन, सामाजिक सेवा र ज्येष्ठ नागरिक प्रतिको सम्मानलाई एकसाथ जोड़ेको छ। धर्मनाथ धाममा सहयोग गर्नेहरू मध्ये कतिपय व्यक्ति तथा संस्थाहरू यसअघि पनि आश्रममा आएर अवलोकन तथा सहयोग गर्दै आएका छन्। समाजसेवी भरत कुमार तज्या र भक्त बहादुर श्रेष्ठले प्रथम जगतगुरू पीठ चतरा धामका जगतगुरूसँग श्री गोपाल धाम जगतगुरू आश्रम पोखरामा दर्शन भेट गराउन समेत महत्वपूर्ण सहयोग गर्नुभएको आश्रमले जनाएको छ। धर्मनाथ धाममा पछिल्लो समय धार्मिक आस्था राख्ने भक्तजन, सामाजिक अभियन्ता, ज्येष्ठ नागरिक प्रति सद्भाव राख्ने व्यक्ति तथा विभिन्न संघ संस्थाहरूको आवागमन बढ़दै गएको छ। विशेष गरी जन्मदिन, वैवाहिक वर्षगाँठ, पितृ स्मरण तथा धार्मिक पर्वका अवसरमा आश्रममा पुगेर खाद्यान्न, फलफूल तथा नगद सहयोग गर्ने क्रम बढ़ेको हो। आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले संचालन भइरहेको यस्तो सेवाभावले धर्मनाथ धामलाई धार्मिक पर्यटनसँगै मानव सेवा र सामाजिक सद्भावको केन्द्रका रूपमा समेत स्थापित गर्न सहयोग पुर्याएको छ। धर्मनाथ धाममा सेवा तथा सहयोग गर्ने सबैप्रति आश्रमले आभार व्यक्त गर्दै आगामी दिनमा पनि धार्मिक आस्था र मानव सेवाको यो अभियानमा सबैको साथ र सहयोग निरन्तर रहने अपेक्षा गरेको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रोएप र रेडियो चौतारीको फेसबुक पेजबाट सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
1: शिक्षाको आवश्यकता, मसानी गाउँपालिका 6 छुडीबिसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्रावि तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याए बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्रावि तह करार शिक्षक ए पद, प्रावि तृतीय करार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष पूरा भई 40 वर्ष ननाएको। आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणी प्रतिलिपिहरू, नागरिकताको प्रमाण पत्र, अध्यापन अनुमति पत्रको प्रतिलिपि, आवेदन दस्तुर ₹1,000, तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम, आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 बजेसम्म, परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ। हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatistore66@gmail.com मा तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ। समय गुज्रेको रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन। परीक्षा हुने स्थान मर्सानी गाउँपालिकाको कार्यालय। परीक्षाको किसिम लिखित र अन्तर्वार्ता प्रयोगत्मक। शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ। फरार सूचीमा रहेका उम्मेद्वारले मर्सानी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट, करार सूची बाहेक अन्य उम्मेद्वारको हकमा विज्ञान मुखी विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर अध्यक्ष 98564682 र 98464750 98467383।
2: जतेश्वर आधारभूत विद्यालय मर्स्याङ्दी गाउँपालिका सथुली बेसी लमजुङ।
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
4: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। अलैची खेतीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। विक्रम सम्वत 2041 सालदेखि जिल्लामा विस्तार हुन थालेको अलैची खेती अहिले प्रमुख नगदे बालीका रूपमा स्थापित भएको छ। पहाड़ी भूगोल चिस्यानयुक्त वातावरण तथा खोल्सा खोल्सी र छाया पर्ने जमीन अलैची खेतीका लागि उपयुक्त मानिन्छ। यही कारण जिल्लामा यसको खेती विस्तार हुँदै गएको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवा त्यसतर्फ आकर्षित हुन थालेपछि लमजुङ अलैची उत्पादनको महत्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ। मर्स्याङ्दी गाउँपालिका 7 छिनखोलाका अजय तामाङ दुवैबाट फर्किएर नगदे बालीमा लाग्नु भएको छ। उहाँले 40 रोपनीमा अलैची खेती विस्तार गर्नुभएको छ। दाना र बिरूवा बिक्रीबाट उहाँले वार्षिक करिब 15 लाख रूपियाँ बराबर आमदानी गर्दै आउनु भएको छ। उहाँ नेपाल अलैची व्यवसायी महासंघ गण्डकी प्रदेशका संयोजक समेत हुनुहुन्छ भने यसअघि लमजुङ शाखाको अध्यक्षको जिम्मेवारी पनि सम्हालिसक्नु भएको छ। नेपाल अलैची व्यवसायी महासंघ लमजुङका अध्यक्ष सोमबहादुर तामाङ पनि वैदेशिक रोजगारीबाट फर्किएर अलैची खेतीमा सफल हुनुभएको छ। 10 वर्ष मलेसियामा रोजगारी गरेर फर्कनुभएका उहाँले बेसी शहर नगरपालिका 10 खाँचेमा 25 वर्षदेखि उक्त खेती गर्दै आउनु भएको छ। एक रोपनीबाट शुरू गरिएको खेती अहिले 30 रोपनी भन्दा बढ़ी क्षेत्रफलमा विस्तार भएको छ। अलैची खेतीकै कारण पहिले बाँझिँदै गएका लमजुङका पाखा पखेरा यति बेला हराभरा बगानमा परिणत भएका छन्। गाउँ छाडेर गएका केही युवा पनि फर्किएर खेतीमा लाग्न थालेका छन्। नेत्र विक्रम चन्द विप्लव समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन्। सो समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका उडा नम्बर 4 सिद्धार्थ चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनुभयो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताउनु भएको छ। निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सरकारले लगाएको 3% समता कर तत्काल कार्यान्वयन नहुने भएको छ। समता करको विषयमा नागरिक स्तरबाट चौतर्फी आलोचना र विरोध भएपछि सरकारले हालका लागि कर कार्यान्वयन नगर्ने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नागरिकमाथि थप आर्थिक भार पर्ने अवस्था र कर प्रति नागरिकबाट आएको प्रतिक्रियालाई ध्यानमा राख्दै शिक्षा तथा स्वास्थ्य समता शुल्क तत्काल लागू नगर्ने निर्णय गरिएको जानकारी दिनुभएको छ। अर्थमन्त्री सोनिम वाग्ले संघको परामर्शपछि निर्णय गरिएको प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको हो। सरकारले दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने, विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकालाई सहयोग गर्ने र स्वास्थ्य बीमा विस्तार गर्ने उद्देश्यले समता करको अवधारणा अघि सारेको थियो। तर करको व्यवस्थाप्रति नागरिक स्तरबाट व्यापक प्रतिक्रिया आएपछि सरकारले तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको प्रधानमन्त्री शाहको भनाइ छ। सरकार नागरिकका सुझाव र मागलाई सम्बोधन गर्दै अघि बढ़न प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले आवश्यक परे सरकारका निर्णयमा सुधार तथा परिमार्जन गर्न सकिने बताउनु भएको छ। यसैबीच विपन्न नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न निजी अस्पतालमा 10% शैय्या तथा निजी क्याम्पस र विश्वविद्यालयमा 10% सीट उपलब्ध गराउने नीति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले बताउनु भएको छ। सरकारले अर्थतन्त्रलाई व्यवस्थित बनाउने र करको दायरा विस्तार गर्ने उद्देश्यले समता कर ल्याएको भए पनि नागरिक स्तरबाट आएको व्यापक असन्तुष्टिपछि यसको कार्यान्वयन तत्कालका लागि रोकिएको हो। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। लमजुङको भोरेटारबाट दमौलीतर्फ जाँदै गरेको यात्रुवाहक बस तनहुको कलेस्तीमा दुर्घटना हुँदा 15 घाइते, घाइतेहरूको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार हुँदै। लमजुङको राईनाथ नगरपालिका 8 रहेको सर्वोदय सेवाश्रम धर्मनाथ धाममा सेवा तथा सहयोग गर्नेहरूको संख्या दिनानुदिन बढ्दै। बेसी शहर नगरपालिका उडान नम्बर 10 स्थित खासुर गाउँमा संचालित खासुर होमस्टे स्थानीय महिलाको सक्रियतामा सामुदायिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै हाल प्रगति नारी समाज अन्तर्गत 10 घरमा होमस्टे सञ्चालन। लमजुङमा अलैची खेतीले सार्थकता पाउँदै वार्षिक करोड़सम्मको कारोबार भएको कृषकहरूको भनाई। र निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सरकारले लगाएको 3% समता कर तत्काल कार्यान्वयन नहुने। बिहान 6:30 चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म आशा मगर पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै गर्नुहोला। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र ₹950 यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9800244410 9800238526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घरमाथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
2: बाबु ए बाबु झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
2: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 9896-58-5565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
6: मेरो दाँत सबै किराले खाएको छ।
7: गर न के आ गर, म हेर्छु।
6: आ
7: छी, कस्तो गनाको, दाँत माझ्दैन हो।
6: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
7: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपु सैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको 7 दिन दाँतको सेवा उपलब्ध छ।
8: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गा टेढा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
9: भूपु सैनिक डेन्टल होम प्राली बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ
10: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
9: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 9894-84-440।
7: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या।
11: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी।
7: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबेस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
9: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
7: सिबेस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ।
9: सम्पर्क नम्बर 9846-18202 र 9804-03-19799।
7: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ।
9: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
9: जापान ट्राई होइन, सियोर गरौ।
12: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
13: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
12: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
7: लमजुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
14: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602-900।
15: हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
7: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
15: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
7: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
15: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
7: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
15: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोभाइडर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-735।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसीसहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: ओहो, हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यु जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यु जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0664520227, मोबाइल नम्बर 9842649129 र 9841552091।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज। Music.

0: তোরও দুঃখে কাইলে টাও গো দুখনি কাইলে পেট দুখনি কে দুখে আও দুখে আও জানি এই বেলা পখালা লাগে হইরান এনে কা জানি হলা কে গর্নে কে নগর্নে তৈলেই বিরামি ভয়ের কেই মেলো মিশে পাই
1: বুয়া চির নগর্নোস ঝাট্টাই সুভাষ মেডিকো ফার্মামা গই আলম এই বেশি সরকো সেরা চোখ দেখি কারাকার জানে বাদো শানি তিন জ্যাম বরু
0: হুন্ছ বুয়ারি লো গই আলম সারি গারো বুয়া
1: सुभाष मेडिको फर्मा बेची शहर नगर पालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नु का साथ ही उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: अब पाउनुहोस् ओर्लिङको फोटोलाइट अफरमा 200 MBPS को इन्टरनेट 3 महिनाको मात्र शुल्क ₹3,300 साथमा डबल ब्यान्ड राउटर निशुल्क यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ थप जानकारीका लागि 9808-44010 र 9808-38526 सम्पर्क गर्नुहोला सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्ट भन्दा 2 घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ
4: ओहो हेर सर टाढैको सायद हो कि कसो बेसी सहर जानु भए सँगै जाउँ है
5: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
4: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापा खानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापा खानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
3: न्यू जनप्रेमी छापाखाना बेसी शहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 0665-520-227 मोबाइल नम्बर 9842-49129 र 9841-52091
6: हेलो विक्रम कहिले जाने त इन्टरनेटको बिल तिर्न
5: मेरो त अझै 1 महिना बाँकी छ यार
6: लौ कसरी अस्ति हामीले सँगै तिरेको होइन त मेरो त बेला भइसक्यो त
5: वर्ल्ड लिङ्कको 1 कान 2 कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्ड लिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ अनि धन्यवाद स्वरूप वर्ल्ड लिङ्कले मेरो इन्टरनेटको अवधि 1 महिनाले थप गरिदियो
6: यो त गजबको अफर रहेछ त यार
5: बरु तिमी पनि वर्ल्ड लिङ्कको 1 कान 2 कान रिफर अफरको फाइदा लिइहाल
6: हुन्छ यार म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु
1: थप जानकारीका लागि 9808-44010 9808-38526 सम्पर्क गर्नुहोला सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घर माथि
7: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841-39-6447 र 9811-90-610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु आ छि कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सालको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
2: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
3: भूपुसैनिक डेन्टल होम प्राली बेसीटर नगरपालिका 8 सेरा ओरालो लमजुङ
4: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
3: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
5: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला तुम्ने
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
3: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
3: सम्पर्क नम्बर 98462-18202 र 98403-19789
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
3: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
6: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बस्थे कि के भयो मेरो बुढीलाई आज
7: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
6: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
7: चिन्तै नगर्नुहोस् न बुढा विशेष सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
8: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
7: सम्पर्क फोन नम्बर 98165-85520 98066-66162 र 066-521-381 दिपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लमजुङ
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किना, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
1: जापान ट्राई होइन स्योर गरौँ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसोङ एजुकेशन सेन्टर बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
4: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
5: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
4: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसीसहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
5: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
4: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसीसहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98463-78450 र 98241-1032।
6: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
6: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना, अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल, बेसीसहर नगरपालिका 8, भीमसेन स्थान, लमजुङ, प्रोप्राइटर बमबहादुर विश्वकर्म र सुरज विश्वकर्म, सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
5: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
7: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसीसहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
5: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसीसहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
2: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
7: थप सुविधा का साथ में हमी कहाँ पलंग दराज सोफा डाइनिंग स्टील दराज लगायत फर्नीचर तथा फर्निशिंग का संपूर्ण सामग्री सुपथ मूल्य में पाइन्छ।
8: प्रोपाइटर मोहम्मद मिनहाज अंसरी, लमजुंग सिरप रचना उद्योग एवं लमजुंग फर्नीचर सेंटर, विशेषहर नगरपालिका 8 झिंगे खोला लमजुंग। संपर्क फोन नंबर 9842673829 र 9817154038।
9: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
1: जापान ट्राई होइन स्योर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
4: बाबुजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
5: हजुर बाबु, छोरालाई अनन्त ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
4: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रात बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसी शहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
5: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
4: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी शहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98463-78450 र 98241-1032।
6: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ, बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
6: पहिला मुख धुने, अनि यही हाम्रै बेसी शहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना, अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म, सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
5: बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो, अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
7: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी शहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि, त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
5: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी शहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
5: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
7: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ स्थिर ग्रसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462739829 र 98174038।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिङ खोलामा नन्दस ब्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाई भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: किन हाँसे नि बुढा तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसे कहाँ हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसीसहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891120981
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ हरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
4: कार्यक्रम स्वास्थ्य सरोकार
5: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
4: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
5: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन स्योर गरौँ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-279 मोबाइल नम्बर 98-560-60-279।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्नु भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240435, 0665240475, मोबाइल नम्बर 9856045735।

0: ए गुडा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462739 र 98174040।
3: ओहो, हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 98462949129 र 98461052091।
3: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
7: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
3: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
7: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
6: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241132।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छि कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुस्तरिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसीचर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
7: कार्यक्रम स्वास्थ्य सरोकार
8: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
7: एसडीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
8: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नानी लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
0: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र ₹950 यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9808444010 9808438526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
1: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
2: ल ल आए बहिनी, किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
2: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द स्प्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
4: सुनिता आ गर त
1: भोके, मेरो दास सबै किराले खाएको छ।
4: गर न के, आ गर, म हेर्छु।
1: आ
4: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
1: ठुलो स्वरमा नकराउन, मलाई लाज लाग्छ के।
4: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको 7 दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
6: भूपुसैनिक डेन्टल होम प्राली, बेसीतर नगरपालिका 8, सेरा ओरालो, लम्जु।
7: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
6: सम्पर्क फोन नम्बर 066551429, मोबाइल नम्बर 9844184440।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: बुढी ए बुढी किन ल्याउ र मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो गर गहना किनि दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनि दिएको होइन
0: नरिसाउ न बुढी गर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165 98066 66162 र 066521381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाक दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
5: कार्यक्रम स्वास्थ्य सरोकार
6: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
5: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
4: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी शहर नगरपालिका साथ कृषि विकास बैंक न
5: त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसह नगरपालिका आठ झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
4: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
3: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
4: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
3: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौ।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
3: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
1: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841520091।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: ଓହରେ ଖନ ପ୍ରଲ ଶୈଳୀ ଅତର ନାଇ ରା
1: ହୋଇ ଆଛୁ ମିବନେ ବଛି ଜି ତାରେ ମୁଇ ପିବ ମିମେମି ମାର୍ବଲରି ପ୍ରିବୀର ବିଶେଷର ମୁବା ଗଙ୍ଗା ଆପ୍ ଗ୍ୟାଲରୀ ୟାବ ମୁଇ ଆଛୁ
0: ନାଇ ଆମ ବୀର ତୟାର ତଡ଼ିବା ତାରେ ନାସର ବଜାର ଲମ୍ବି ମୁ ମେଡ଼ାଲ କପ୍ ଟ୍ରଫି ପ୍ରମାଣ ପତ୍ର ବ୍ୟାନର କୁ ବନେଲ ପରଦି ବୀର ୟାବ ମହିଲ ଖାରେ ତାରେ ପ୍ରେ ଆନ ସେଦି
1: ସ ଗଙ୍ଗା ଆର୍ଟ ଗ୍ୟାଲରୀ ତୋ ତ ବନେବର ଆଛୁ
0: ତର ମି ମାର୍ବଲର ଫ୍ରିବା ସାଇନ ବୋର୍ଡ ହୋର୍ଡିଂ ବୋର୍ଡ ଲାଇଟ ବୋର୍ଡ ଜମ୍ପାଇ ବନିମ୍ରୋ ଫୋଟୋ ପ୍ରିଣ୍ଟ ଟି ସାର୍ଟ ପ୍ରିଣ୍ଟ ଇଷ୍ଟିକର କଟିମ ଲମ୍ରୋ ସାଲ ଅସି ବ୍ୟାଜ ଦେ ମାୟା ଚିନୋ ବନେମ୍ରୋ
1: ତୈଲେ ଭନେକୋ ମୈଲେ ସବୈ ବୁଝୋ କାଞ୍ଛା ଗଙ୍ଗା ଆର୍ଟମା କେ ପାଇଛ ଭନେର ଏପଟକ ତୈଲେ ସବୈ ଭନ୍ଦେଉ ତା ନେପାଳୀ ଭାଷାମୈ
2: बेसी साहब नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याच प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9463601883
0: किन हाँस्या नि बुढा तुलाई फर्किने गरी
1: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका
0: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विस्तृत उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ।
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोप्राइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981।
4: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण
5: कामने रोग
4: बौलाउने रोग
5: ढल्ने रोग
4: मूर्छा पर्ने
5: सपना नराम्रो देख्ने
4: डराउने
5: रिस उठ्ने
4: तर्सिने
5: खान मन नलाग्ने
4: चिलाउने
5: ऐठन गर्ने
4: कम्मर दुख्ने
5: हात खुट्टा पोल्ने
4: चपाउने
5: हात खुट्टा दुख्ने वा सुन्निने
4: ज्यान करकर खाने
5: महिनावारी गडबडी
4: बाजोपन
5: छारे रोग
4: प्रेसर
5: सुगर
4: प्यारालाइसिस
5: दम
4: खोकी टोकेको निलो दाम
5: मान्छे हराएको
4: सामान हराएको
5: मुनामुना लागेको
4: मेलमिलाप गर्न पर्ने
5: दाँत दुखेको
4: बिगार परेको
5: पैसा फसेको
4: रक्सी छुटाउने
5: घर बाँध्ने
4: पिनास भएको
5: टाउको दुख्ने
4: ग्यास्ट्रिक
5: जन्डिस भएको
4: सत्तुर नष्ट गर्ने
5: बाथ रोग
4: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार

0: गरिन्छ, साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
1: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
2: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लम्सुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 57 36।
0: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसकको झिङ खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल हिँड आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856042557 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: का आ गर त
1: भोके मेरो दाँत सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छी कस्तो गनाको दाँत माझ्दैन हो
1: ठुलो सुरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसीथर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
6: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
7: हो त है आमा बरु कहाँ जाने भन्नु त
6: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भिन्सु स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
8: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
0: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र रु 950 यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ थप जानकारीका लागि 98-028-44-010 98-028-38-526 सम्पर्क गर्नुहोला सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ
6: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
7: हो त है आमा बरु कहाँ जाने भन्नु त
6: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भिन्सु स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
8: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसडीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ। छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ। गर्भदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कमर दुख्ने, पिनास भएको, श्रीमान श्रीमती मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देउता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वार्ड नम्बर 9, सिउँडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 र 98 21 57 56 36, 98 21 57 56 36।
1: सुनिता आ गर त
2: भोके, मेरो दास सबै किराले खाएको छ।
1: गर न के, आ गर, म हेर्छु।
2: आ
1: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
2: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
1: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
0: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
3: भूपुसैनिक डेन्टल होम प्राली, पेसिटर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
4: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
3: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
5: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमसुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 98462-18202 र 98403-19789।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमसुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब बेसी जापानिज भाषा को निःशुल्क कक्षा सञ्चालन
1: जापान ट्राई होइन स्योर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसोङ एजुकेशन सेन्टर बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-2900।
4: माया, हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-475।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, दसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसह नगरपालिका 8 झिङ्गेखोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98175040।
2: ओहो
3: हेड सर, टाढैको सायद हो कि कसो हो? बेसी सहर जानु भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98461-5091।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज। Thank you.

0: अथवा पाउनुहोस् ओर्लिङको फोटोलाइट अफरमा 200 MBPS को इन्टरनेट 3 महिनाको मात्र शुल्क ₹3,300 साथमा डबल ब्यान्ड राउटर निशुल्क। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9802844010 र 9802848526 मा सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेशन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्ट भन्दा 2 घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मिसै खाइएन।
2: बुवा चिन्ता नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
2: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
1: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नु। के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मिसै खाइएन।
2: बुवा।

0: के तपाई भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बस्थे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिक आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165205206066162 र 06651381 दिपा सुन चाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: किन हाँसे हो नि बुढा तुलै फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
1: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
2: जापान ट्राई होइन स्योर गरौं
3: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ
2: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर
3: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ
1: लमजुङ एजुकेसन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन
4: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2909 मोबाइल नम्बर 9855-602909
0: ओहो हेर सर टाढैको साइट हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
5: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
0: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
2: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 9862649129 र 9841652091
0: ओ भरे खन प्रलो छैन हतारलाई न
6: हो आज निवाने भिजी तारे मुई पिब मिमानी मार्बलरी पिब बिर बेसी सर मोबा गंगा आर्ट ग्यालरी याब मैब आचुम
0: नै याम बिर तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिर याब मैलो खारे तारे प्रे यान सेदी
6: स गंगा आर्ट ग्यालरी तो बनेर आचुम
0: तर मि मार्बलर फ्रिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर गर्दिम लम्रो छलसी ब्याजे माया चिनो भनिम्रो
6: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्थ्यो त नेपाली भाषामै
2: बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याच प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ
7: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
1: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9463601883।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाएको छ
0: गर न के आ गर म हेर्छु
1: आ
0: छि कस्तो गनाको दाँत माझ्दैन हो

0: डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
1: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गा टेढा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
2: भूमिशैलिक डेन्टल होम प्राली, बेसीथर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
3: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
2: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
0: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462-18202 र 98403-19789।
0: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्नु पनि सकेको छैन, के गर्ने होला बाबु?
4: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
0: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
5: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
5: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि। प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98463-78450 र 98241-11-32।
6: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
0: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
6: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
0: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
6: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
0: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
6: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै। प्रोपाइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98560-45।

0: अहिले साँझको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: Streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
2: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: साउदी अरबले नेपाली श्रमिकका लागि ल्याएको विवादित श्री प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा श्रमिकलाई 30,000 रुपियाँसम्म अतिरिक्त भार पर्ने,
7: दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, मोदी सरकारमाथि दबाव बढ्दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र,
6: र एनएसजीएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते हुने, काबा भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले गणेश नेपालीको आत्मदाह सम्बन्धी घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उच्च अदालत

0: सरकारले गणेश नेपाल अग्रवाल बैंकिङ कसुर मुद्दामा पक्राउ पर्नु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौँ महानगरपालिका 30 दिल्ली बजारबाट आज अग्रवाललाई पक्राउ गरेको हो। अग्रवाल विरूद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ। उहाँलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जवराले बताउनुभयो।
1: मनसुनले विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पदम बहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह,

0: अधिकार महिलामा गरेको लगानी भनेको कहिले पनि खेर जाँदैन। अहिले गरेको लगानी चाहिँ पाँच वर्षपछि दस वर्षपछि मात्र त्यो चिज देखिन्छ। सबैलाई एउटा अनुरोध के गर्न चाहन्छु भने बाल बालिका भनेका भविष्य हुन् र उनीहरूको पालन पोषण र हेरविचारमा बढी भन्दा बढी ध्यान दिनु पर्यो।
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापा। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू रोग नियन्त्रण उन्मुख भएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार साउन एक गते यता देशका कुनै पनि ठाउँमा बर्ड फ्लूका नयाँ संक्रमित केसहरू पुष्टि भएका छैनन्। गएको चैत चार गते मोरङमा पुष्टि भएर शुरू भएको यो प्रकोप काठमाडौँ सहित एघार जिल्लामा फैलिएको थियो। महामारी नियन्त्रणका लागि देशभर 8,35,000 भन्दा बढ़ी पंक्षी, 11,65,000 भन्दा बढ़ी अण्डा र 2,45,000 केजी दाना नष्ट गरेको विभागले जनाएको छ। यसैबीच महामारीबाट क्षति बेहोरेका 104 जना प्रभावित कृषकहरूलाई राहत स्वरूप 50,71,00,000 रूपियाँ भन्दा बढ़ी रकम उपलब्ध गराएको विभागले जनाएको छ। विभागका अनुसार नमूनाको परीक्षण नियमित भए पनि संक्रमण पुष्टि भएको छैन। जस्तै बजारमा कुखुराको मासु र अण्डाको खपत पनि बढ़ेको छ।
2: यसैबीच बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन

0: घटेको र अहिले माग बढ्न थालेसँगै मूल्य बढ्न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मुख्य मूल्य लिएर बजार मूल्य तय गर्नेछ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रति क्रेट 30 वटामा 50 रूपियाँ भाव बढ़ाएको छ। अब ठूलो अण्डा प्रति क्रेट 450 बाट बढ़ेर 500 रूपियाँ पुगेको छ। यस्तै मध्यम अण्डा 420 बाट 470 पुगेको छ। सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। नेपालमा दैनिक 45 लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा छरेको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
0: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला

0: महासंघका पदाधिकारी बीच आज भएको छलफलमा बोर्ड गठन प्रक्रिया अघि बढ़ाउने सहमति भएको हो। महासंघका अध्यक्ष रविन्द्र साकेका अनुसार प्रधानमन्त्री शाहले विगत तीन वर्षदेखि रोकिएको 5% निर्यात अनुदानलाई निरन्तरता दिने, भ्याट र बीजक मूल्याङ्कन सम्बन्धी समस्या सुल्झाउने तथा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिने प्रतिबद्धता जनाउनु भएको छ। साथै प्रदेशमा हस्तकला ग्राम र प्रशिक्षण केन्द्र स्थापना गर्ने तथा सरकारी एवं सार्वजनिक निर्माणमा नेपाली हस्तकलाको प्रयोग बढ़ाउने विषयमा पनि छलफल भएको छ। नेपालबाट अहिले 82 प्रकारका हस्तकला सामग्री 60 भन्दा बढ़ी देशमा निर्यात हुँदै आएका छन्, जसबाट वार्षिक झण्डै 28 अर्ब रूपियाँ बराबरको आमदानी हुने गर्छ।
1: लगातार 6 कारोबार दिन बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 13.95 अंकले घटेर 2712.54 बिन्दुमा झरेको छ। आज फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेकामा व्यापार समूहको उपसूचक 2.5% ओह्रालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 6 अर्ब 67 करोड़को कारोबार भएकामा आज 346 कम्पनीको शेयर 5 अर्ब 18 करोड़ रूपियाँमा किनबेच भएको छ।
0: अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा सामान्यदेखि मध्यमसम्मको वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टामा दैलेखको गुवाहाटीमा 49 मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो 12 घण्टामा देशका केही ठाउँमा मध्यमसम्मको वर्षा भएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसूनी प्रभाव आजदेखि क्रमशः कम हुँदै गएको महाशाखाले जनाएको छ। आज राति देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशभर मनसूनी वायुको प्रभाव रहेको छ।
1: अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपालका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी गोपाल कुमार गुरूङ, कलाकार नारद प्रसाद खतिवडा र उदयपुर स्थायी घर भई ललितपुरको नक्कीपोट बस्दै आएका विक्रम बहादुर थापा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। चिनियाँ नागरिकलाई छुटाउने भन्दै बार्गेनिङ भएको सूचना पाएपछि अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्। अध्यागमन विभागले असार 12 गते ललितपुरको सानेपाबाट 9 चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। उनीहरूलाई छुटाएर 15 राहदानी समेत निकालिदिने भन्दै 72 लाख रूपियाँ मागेको र 9 लाख रूपियाँ लिइसकेको अनुसन्धानबाट खुलेको प्रहरले जनाएको छ।
0: सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर फिर्ता लिने घोषणा गरेपछि यस क्षेत्रका सरकारवालाहरूले निर्णयको स्वागत गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत कर लागू नगर्ने निर्णय सार्वजनिक गरेपछि प्रतिक्रिया दिँदै राष्ट्रिय अभिभावक महासंघका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले आफूहरूको आवाजलाई सुनेर सच्याएर जानु जनता मैत्री रहेको बताउनु भएको छ। यस्तै उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष ज्योति बानियाले निर्णयको प्रशंसा गर्दै विद्युतमा लगाइएको 5% कर पनि तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। भारतको योग्यता तथा प्रवेश परीक्षा नीटमा भएको भनिएको अनियमितताको विरोधमा कक्रोच जनता पार्टी सीजेपी र विद्यार्थीहरूले शुरू गरेको आन्दोलन थप चर्किएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै दिल्लीबाट शुरू भएको प्रदर्शन बिहारको राजधानी पटनामा पनि फैलिएको छ। प्रदर्शनलाई कांग्रेस सहितका विपक्षी दलले समर्थन गरेपछि मोदी सरकारमाथि राजनैतिक दबाव बढ़ेको छ। परिस्थिति नियन्त्रण बाहिर जान नदिन भन्दै भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बल सीआरपीएफका 2000 भन्दा बढ़ी जवानलाई बंगालबाट एयरलिफ्ट गरी दिल्ली पुर्याएको छ। यो आन्दोलनले भारतमा युवालाई हेर्ने सत्ताको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको छ। एकातिर जवाबदेहिताको माग गर्दै नयाँ दिल्लीका सड़कहरू तातेका छन् भने अर्कोतिर यो आक्रोशले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि दबाव बढ़ाएको छ। यसैबीच आन्दोलन संसद भवनतर्फ अघि बढ़ेपछि सुरक्षाको कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेशनले मध्य दिल्लीका 16 व्यस्त मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ। स्टेशनका द्वारहरू बन्द गरिँदा हजारौं यात्रु, कर्मचारी र विद्यार्थीहरू बीच बाटोमै अलपत्र परेका छन्। आन्दोलनकारीका तर्फबाट सीजेपीका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालयमा नभई जन्तर मन्तर वा अरू तटस्थ ठाउँमा सरकारसँग वार्ता गर्न तयार रहेको बताउनु भएको छ। विदेशकै अर्को खबरमा फ्रान्सको संसदले सन् 2027 जनवरीदेखि 15 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानून पारित गरेको छ। यसअघि फ्रान्स बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्नबाट रोक्ने पहिलो युरोपेली देश बनेको भएको छ। यो कानून अनुसार फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्न सबैले आफ्नो उमेर प्रमाणित गर्नुपर्ने बीबीसीले जनाएको छ। बाल बालिकाहरूको मानसिक स्वास्थ्य सम्बन्धी चिन्ताका कारण बेलायत र युरोपियन संघले पनि यस्तै किसिमका नियमहरू तयार पारिरहेका बेला फ्रान्सले यो कानून पारित गरेको हो।
0: नेपाल दर्पणमा अब खेल खबर। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते काठमाडौँमा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आज काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको हो। गएको संस्करण पहिलो पटक उपत्यका बाहिर पोखरामा आयोजना भएको थियो। यस पटक वर्ष खेलाड़ी पुरूष, वर्ष खेलाड़ी महिला, वर्ष युवा खेलाड़ी, वर्ष प्रशिक्षक, पीपल्स च्वाइस अवार्ड, पारा एथलीट सम्मान, स्पोर्ट्स अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड गरी 9 विधामा सम्मान प्रदान गरिनेछ। गएको वर्ष दिपेन्द्र सिंह एरी वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, कराटेकी एरिका गुरूङ वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष प्रशिक्षक कविराज नेगी लामा तथा भलिबलका हिमाल सुनारीले पीपल्स च्वाइस अवार्ड, वर्ष उत्कृष्ट युवा खेलाड़ी पूजा महतो घोषित भएका थिए। यस्तै स्पेशल अवार्डबाट तुलसी कुमार गुरूङ, पारा एथलेट सम्मानबाट प्रभा आङदेम्बे, एसियन जर्नलिस्ट स्पोर्ट्स अवार्डबाट बंगलादेशका पत्रकार राणा हसन र लाइफ टाइम अचिभमेन्ट अवार्डबाट खड्क राणा भाट सम्मानित भएका थिए। र पाकिस्तानमा आजदेखि शुरू भएको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल कजाकिस्तानसँग 3-2 सेटमा पराजित भयो। यस्तै आज भएको दोस्रो खेलमा बंगलादेशले उज्बेकिस्तानलाई 3-2 सेटमा हराएको हो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन, मिटर ब्याज सम्बन्धी सबै लिखित अवैध घोषणा, समता कर फिर्ता लिने औपचारिक निर्णय,
1: मनसुनजन्य विपदबाट राष्ट्रसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी शीतल भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण,
0: साउदी अरबको नेपाली श्रमिकका लागि ल्याएको विवादित सिप प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा श्रमिक 30,000 रूपियाँसम्म अतिरिक्त भर्न पर्ने थार पर्ने,
1: दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, मोदी सरकारमाथि दबाव बढ्दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र,
0: र एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते हुने, काबा भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र हृदय रिमाल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
2: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मेसै भइदिनु।
3: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
2: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा।
4: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465 64 93।
5: शान्ति र विकासका लागि हाम्रो आवाज।
6: Radio Chautari 91.4 MHz.

0: चौतारी खबर का प्रायोजक उच्च गुणस्तरीय घर गहना को लागी न्यू गणपति ज्वेलरी सुन चाँदी पसल बेसी शहर नगरपालिका का साथ त्रिवेणी टोल लमजुंग प्रोपाइटर गणेश बहादुर विश्वकर्मा।
1: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो यप्र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। लमजुङको राईनाथ नगरपालिका आठ हर्रा बोट स्थित प्रसिद्ध धार्मिक स्थल धर्मनाथ धाममा दर्शन तथा भ्रमणका लागि आउने भक्तजनको संख्या बढ़दै जाँदा धामको आमदानीमा वृद्धि भएको छ। बेसी शहरमा मापसी गरेका ट्राक्टर चालकले स्कूटरलाई ठक्कर दिँदा एकजना सामान्य घाइते भएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आवागमनमा गत आर्थिक वर्षमा नयाँ अभिलेख कायम भएको छ। गत आर्थिक वर्षमा 169 देशका 5,08,476 जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन्। नेपाल भ्रमणमा आएका स्पेनी टोलीले लमजुङमा शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने भएको छ। करिब 169 सदस्यीय सो टोलीले साउन 11 गतेसम्म सो कार्यक्रम सञ्चालन गर्नेछन्। र गण्डकी प्रदेशको लमजुङ गोरखासँगै देशका विभिन्न जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेकोले सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
2: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन, सियोर गरौ।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमजुङ एजुकेशन सेन्टर, बेसी शहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
5: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर

आपको चौतारीमा रहेको भगवान बुद्धको मूर्तिसँगै राखिएको दानपेटिकाबाट 13,815 रूपियाँ संकलन भएको छ। यस्तै भोजनालयमा राखिएको दानपेटिकाबाट 17,125 रूपियाँ संकलन भएको जनाइएको छ। बोलबम मेलाको पहिलो दिन धर्मनाथ धाममा रहेका थप दुईवटा दानपेटिकाको रकम समेत गणना गरिएको थियो। ती दुई दानपेटिकाबाट 10,500 रूपियाँ संकलन भएको छ। यसरी चारवटा दानपेटिकाबाट जम्मा 41,440 रूपियाँ संकलन भएको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभएको छ। धर्मनाथ धाममा आउने भक्तजनहरूले आफूले सके अनुसार गरेको दानलाई धार्मिक सेवासँग जोडेर हेर्ने गरिएको छ। दानबाट संकलित रकम आश्रमको संचालन, भक्तजन तथा आगन्तुकका लागि आवश्यक सेवा, धार्मिक संरचनाको संरक्षण र सामाजिक सेवामा उपयोग गर्ने गरिएको जनाइएको छ। धर्मनाथ धाममा रहेका धार्मिक संरचनाहरूले भक्तजनको आस्था र विश्वासलाई थप बलियो बनाएको आश्रमको भनाई छ। 108 गौमुखी धारामा स्नान, 108 शिवलिंगको दर्शन तथा पूजा, 1008 शालिग्रामको दर्शन र भगवान शिवप्रतिको आस्थाका कारण धर्मनाथ धाम पछिल्लो समय धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा समेत विकास हुँदै गएको छ। आश्रममा आउने भक्तजनहरूले गरेको गोप्य तथा स्वैच्छिक दानप्रति सर्वोदय सेवाश्रमले आभार व्यक्त गरेको छ। दान गर्ने सम्पूर्ण भक्तजन, श्रद्धालु तथा शुभेच्छुकहरूलाई धन्यवाद दिँदै आश्रमले उहाँहरू तथा उहाँहरूका परिवारमा भगवान भोलेनाथको कृपा, आशीर्वाद र सुख शान्ति सधैं कायम रहोस् भन्ने कामना समेत गरेको छ। लमजुङको बेसी शहरमा मापसे गरेका ट्राक्टर चालकले स्कूटरलाई ठक्कर दिँदा एकजना सामान्य घाइते भएका छन्। लमजुङको बेसी शहर 8 प्रशासन चोक हुँदै बेसी शहर 2 गैरीतर्फ बालुवा बोकेर जाँदै गरेको ट्राक्टरले स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक सामान्य घाइते भएका छन्। मर्स्याङदी नदीबाट बालुवा लोड गरी बेसी शहर नगरपालिका 2 गैरीतर्फ जाँदै गरेको G1T9972 नम्बरको ट्राक्टरले बेसी शहर 8 प्रशासन चोक नजिकै AAA 445 नम्बरको स्कूटरलाई ठक्कर दिएको हो। दुर्घटनामा स्कूटर चालक 45 वर्षीय निरजंग गुरूङ सामान्य घाइते भएका छन् भने ट्राक्टर चालक 27 वर्षीय सुदीप पराजुली पनि सामान्य घाइते भएका छन्। घाइते दुवैको प्रदेश अस्पतालमा सामान्य उपचारपछि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। दुर्घटनामा स्कूटरमा सामान्य क्षति पुगेको छ भने स्कूटरलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङमा राखिएको छ। दुर्घटनापछि ट्राक्टर भने हाल माजुवा खोलामा रहेको जनाइएको छ। मध्य नेपाल नगरपालिका 2 सोती पसल निवासी ट्राक्टर चालक पराजुलीले मादक पदार्थ सेवन गरी सवारी चलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। गत आर्थिक वर्षमा 169 देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापमा पर्ने विभिन्न गन्तव्य स्थलको भ्रमण गरेका छन्। सो अवधिमा 5,08,476 जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन्। तीमध्ये दक्षिण एसियाली मुलुकका 3,84,145 र अन्य मुलुकका 1,24,331 रहेका छन्। सबैभन्दा बढ़ी 3,75,797 जना भारतीय पर्यटक एक्याप पुगेका हुन्। दोस्रोमा चीनिया 12,569 र तेस्रोमा अमेरिकाका 9,884 पर्यटक एक्याप पुगेका हुन्। 7,600 वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले प्रसिद्ध छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका 15 स्थानीय तहका 87 ओडा समेटिएका छन्। आकर्षक गन्तव्य स्थल, पर्यटन मैत्री पूर्वाधार, आतिथ्यता र सेवा सुविधाका हिसाबले यस क्षेत्र घुमफिरका लागि उत्कृष्ट मानिन्छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा

0: लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछन्। यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
1: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
0: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
1: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
0: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038। अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र रु 950 मा। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9008444010, 9008438526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
2: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
4: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको मर्स्याङदी र खोला सुथार गाउँपालिकामा स्पेनबाट नेपाल भ्रमणमा आएका विद्यार्थी, स्वास्थ्यकर्मी, शिक्षक एवं प्राविधिक टोलीले शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने भएको छ। स्पेनको रूटा इनिट नामक संस्थाबाट नेपाल आएका 149 जना विद्यार्थीका साथै मेडिकल, एकाडेमिक, प्राविधिक टोली तथा लिडर गरी करिब 179 जना सदस्य सहितको टोलीले सो कार्यक्रम सञ्चालन गर्न लागेको हो। हिमालयन योगी एडभेन्चर प्राली महाराजगंज काठमाण्डुको व्यवस्थापन तथा संस्थाकीय अध्यक्ष झरना थापाको नेतृत्वमा सो टोली लमजुङ आएको हो। अभियान यही साउन 11 गतेसम्म सञ्चालन हुनेछ। हाल सो टोलीले लमजुङको मर्स्याङदी गाउँपालिका 9 सिम्पानी स्थित श्री गणेश माविको प्रांगण र कोलासोथार गाउँपालिकाको भुजुङमा सो कार्यक्रम सञ्चालन गरिरहेका छन्। स्पेनबाट नेपालमा शैक्षिक तथा सांस्कृतिक भ्रमणको लागि आएका 18 देखि 25 वर्ष उमेर समूहका 149 जना विद्यार्थी मध्ये 75% विद्यार्थी छात्रा रहेको जनाइएको छ। जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न जिल्लाबाट बग्ने साना नदीमा आकस्मिक बाढ़ी अर्थात फ्ल्यास फ्लडको मध्यम जोखिम रहने भएकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गण्डकी प्रदेशको लमजुङ, गोरखासँगै झापा, उदयपुर, मकवानपुर, दैलेख, कालीकोट, डोटी, डडेलधुरा र बैतडी तथा आसपासका जिल्लाबाट बहने साना नदीको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने सम्भावना छ। निरन्तर वर्षाका कारण उक्त जिल्लाका नदी तथा खोलामा आकस्मिक रूपमा जलसतह बढ़न सक्ने भएकोले नदी किनार, तल्लो तटीय क्षेत्र तथा डुबान हुने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।

लमजुङको राईनाथ नगरपालिका 8 हर्राबोट स्थित प्रसिद्ध धार्मिक स्थल धर्मनाथ धाममा दर्शन तथा भ्रमणका लागि आउने भक्तजनको संख्या बढ्दै जाँदा धामको आमदानीमा वृद्धि भएको छ। बेसी शहरमा मापसे गरेका ट्राक्टर चालकले स्कूटरलाई ठक्कर दिँदा एकजना सामान्य घाइते भएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा गत आर्थिक वर्षमा नयाँ अभिलेख कायम भएको छ। गत आर्थिक वर्षमा 169 देशका 5,08,476 जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन्। नेपाल भ्रमणमा आएका स्पेनी टोलीले लमजुङमा शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने भएको छ। करिब 179 सदस्यीय सो टोलीले साउन 11 गतेसम्म कार्यक्रम सञ्चालन गर्नेछन्। र गण्डकी प्रदेशको लमजुङ गोरखासँगै देशका विभिन्न जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेकोले सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। हवस्त साँझ 6:30 बजेको चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म आशा पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ओहो हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जानु भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चौक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841252091।
3: अहिले बेलुकीको 7 बज्यो।
4: शान्ति र विकासका लागि हाम्रो आवाज
3: रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
5: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम जागृति। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जित, उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति जागृति।

आदरणीय श्रोता महानुभावमा सर्वप्रथम हाम्रो यस रेडियो नाटक जागृति सुन्नको लागि आफ्नो रेडियो सेट अगाडि उपस्थित हुनुभएकोमा जागृति नाटक परिवार हार्दिक स्वागत गर्न चाहन्छौ। आज पनि जागृति नाटकको अर्को नवीनतम भाग लिएर

0: चिया दिनु न आमा।
1: हुन्छ, पहिला हात मुख धोएर तयार भएर त बस।
2: आमा, मेरो परीक्षा आउन 2 महिना मात्र बाँकी छ, परीक्षाको फर्म भर्नु पर्ने हो, बरु पैसाको बन्दोबस्त गर्नु पर्ने थियो।
1: कति जति पैसा लाग्छ बाबुलाई भन्न, जे गर्न परे पनि मलाई नै भन्छ, म बुढीसँग के नै हुन्छ र। बाको अगाडि त गर्टको छायामा परेको सर्प जस्तै हो।
2: आमा, आमा पनि आमासँग जस्तो सजिलो बुवासँग कहाँ हुन्छ र।
1: ल ल, म 13-12 भनिदिउला भएन।
2: मैले खोजेको पनि त त्यही नै हो आमा।
1: विवेकको बुवा, ए विवेकको बुवा।
3: होइन, किन बोलाएको, के काम परेर बोलाएकी छ?
1: यता सुन्नुहोस् त, विवेकको परीक्षा नजिकै आइपुग्यो रे। परीक्षा फारम भर्नलाई पैसा चाहियो भन्दै थियो।
3: होइन, यो छोरो पनि कस्तो होला, यति तन्नेरी भइसक्यो, कमसे कम यस्तो कुरा मैसँग भनेर सरसल्लाह गरे पनि त हुन्थ्यो नि। बाको आमदानीको बाटो केही छैन, यही खेतीपाती र वस्तुभाव मात्र हो। कि त खसी पाठो बेच्नु पर्यो, कि त ऋणै काट्नु पर्यो। अब त घर व्यवहार पनि अलिअलि बुझिदिए पनि त हुन्थ्यो नि यो छोराले।
1: तपाईँले देखेपछि आँटामा मारेको मुसो जस्तै हो, त्यसमा पनि घर व्यवहार बुझ्ने बेला अझै कहाँ भएको छ र।
3: हुन त तैँले पनि ठिकै भनिस्, पढाइको बेलामा घर व्यवहारको कुराले गर्दा पढाइमा कमजोर पनि त हुन सक्छ, तैपनि आफू समानको छोरो, केही कुरा भन्न पाए मन अलि हल्का हुन्थ्यो कि भन्ने मात्रै त हो मलाई त।
1: ओहो बाबु, तयार भइसक्यो, गफ गर्दा गर्दै चिया पनि सुकिसकेछ। लौ बाबु चिया।
3: विवेक छोरा, तलाई फारम भर्न कति जति पैसा लाग्ला बाबु?
2: मासिक शुल्क सहित गरेर 3500 जति लाग्छ बुवा।
3: अलि दिन पर्खिन मिल्छ भने त्यही दसैँलाई भनेर राखेको पाठो बेचेर भए पनि तेरो परीक्षाको फारम भर्ने पैसा दिउला नि बाबु।
2: हुन्छ बुवा, मलाई क्याम्पस जान अवेर भइसक्यो, म जान्छु है।
3: हुन्छ, जा बाबु, क्याम्पसमा गएर पनि ध्यान दिएर पढ्नु। हाम्रो सम्पत्ति भनेको नै त एउटा छोरा हो, अनि तेरो सम्पत्ति भनेको तेरो पढाइ हो। सबै थोक यसैमा छ, मन लगाएर पढ है बाबु, मन लगाएर पढ।
2: मेरो दिमागले ध्यायसम्म त गरेकी छु बुवा, अझै पनि राम्रो गर्ने कोसिस त गरिहाल्छु। हुन्छ बुवा, अहिले म लाग्छु है।
3: राम्रोसँग जा बाबु। गौरी, तैँले एक भारी घाँस काटेर लिएर आइज, म गोठको गोबर सुत्तर गर्छु।
1: घाँस काट्न पनि निकै टाढा जानुपर्छ, बरु यसो गरौ न, तपाईँ घाँस काट्न जानुभयो भने मैले गोठको काम पनि गर्थे, घरको धन्दा पनि गर्ने थिएँ।
3: भइहाल्छ नि, त्यति साह्रै अप्ठ्यारो त छैन। तँ बरु आसिन आउनु ठिक्क पार्दे, म घाँस काट्न गइहाल्छु।
1: पानीमा सिउरेको छ, लिएर जानु न।
3: हुन्छ त, ल म घाँस काट्न गए।
4: विवेकको साथी क्याम्पसको चुरमा एक्लै बसेको हुन्छ। क्याम्पसको कम्पाउन्डभित्र सबै विद्यार्थीहरू आफ्नो सुरमा बसिरहेका हुन्छन्, हाँसिरहेका हुन्छन्, बोलिरहेका हुन्छन्। विवेकलाई क्याम्पसको गेटमा चिरेर क्याम्पसतिर
5: आइरहेका।
2: ठिकै छ यार, अनि तेरो के छ त?
5: मेरो पनि सबै ठिक छ। हेर न, अलि छिटो आइपुगिस्, बोर भइहाले यार।
2: सलिना पनि आएकी छैनन्?
5: ए, त्यो तेरो हिरो नि आएकी छैन यार।
2: सिधै हिरो नि नभन्न यार, मैले त उसलाई मन पराएको मात्रै त हो।
5: मन पराएको भएर त हिरो नि भनेको, नत्र भने त कुरै अर्कै हुन्थ्यो। बरु यसो गरौँ न, चार्ल्स डेभिड र झोले आउँदै होला नि, क्यान्टिनतिर गएर चिया खाउँ त।
2: हुन्छ, जाउँ न त।
5: दाइ,
6: बाबु,
5: दुईटा चिया लिएर आउनु न।
6: लौ, दुईवटा चिया।
2: रोहित, तँलाई सलिना कस्तो लाग्छ?
5: मलाई त ठिकै लाग्छ।
2: मेरो सलिनाको जोडी मिल्छ कि मिल्दैन यार भन्न।
5: तेरो र सलिनाको जोडी मिल्न त मिल्छ तर
2: तर के भन्न
5: तर के भन्ने सलिना भनेको अलि धनी बाउकी छोरी अनि त अलि निम्न परिवारको छोरा अलिकति मेल खाँदैन कि
2: प्रेम गर्नेहरूले त भन्छन् मायामा जात हुँदैन सानो ठुलो हुँदैन अनि धनी गरिब हुँदैन के मलाई सलिनाले मन पराउँदिनन् त
5: खै यसै भन्न त सकिँदैन यार सलिना र त बीच कस्तो सम्बन्ध छ सलिनाले तर कस्तो व्यवहार गर्छ यही कुरामा भर पर्छ
2: व्यवहारको कुरा त आजसम्म राम्रै छ नोट लेख्दा पनि कहिले म उसको कपी मागेर लेख्छु कहिले ऊ मेरो नोट उसले मागेर लेख्छ यताउति जाँदा मलाई खर्च भने गर्न दिँदैन ऊ आफै तिर्छे आफै खर्च गर्छे मलाई त लाग्छ उसले मलाई निकै माया गर्छ निकै
5: त्यसो होइन विवेक तैले पो सलिनालाई साथीको रूपबाट नभएर जीवन साथीको रूपबाट हेरेको छ तर सलिनाले तलाई साथीको रूपमा मात्र हेरेकी हुन पनि सक्छिन्
2: त्यसो हो भने के मैले सलिनालाई मन पराउनु उचित होइन त
5: त्यसो भन्न खोजेको होइन विवेक
2: के भन्न खोजे त
5: अब कुनै पनि केटाकेटी एक अर्का प्रति आकर्षित हुनु भनेको प्रकृतिको नियम नै हो अब त प्रति सलिनाले पनि चाहना राखेकी हुन सक्छिन् तर केही पनि केटी मान्छेले यस्तो कुरा चाहिँ केटा मान्छेलाई भन्न अलि अप्ठ्यारो मान्ने अनि लाज मान्ने गर्छन् यसको लागि स्वयं तैले नै पहल गर्नुपर्छ जस्तो मलाई लाग्छ
2: रोहित यार त्यसो हो भने मैले के गर्नु त मलाई आइडिया दिन यार
5: तैले सलिनालाई अलि नै मन पराउँछस् भने पुरा घुमाइ फिराइ गरेर आफ्नो मनको चाहना सबै सलिनालाई भन्दै नि त
2: तर मुखैले यस्तो सबै कुरा भन्न त म पनि सक्दिन यार
5: मन पनि पराउँछस् भन्न पनि डराउँछस् अनि कसरी प्रेम गर्छस्
2: मलाई तैँले सहयोग गर्न यार रोहित मेरो यो कुरा कसरी हुन्छ सलिनालाई गएर भन्दैन यार एकचोटि प्लिज यार
5: अर्काले भनेर पनि प्रेम हुन्छ यस्तो कुरा त आफै गर्नुपर्छ नि फेरि सलिनाले मजा गरेको भन्ने खाने भने नि
2: त्यसो भए अब म के गरौँ यार अरू केही उपाय नै छैन
5: छ विवेक छ तैले सलिनालाई मन पराएकै हो भने चिठी लेख न चिठी लेख्न जानेकै छ क्यारे एउटा कागजको टुक्रामा मन खुलाएर एउटा चिठी लेख बरु त्यो चिठी म नै लैदिउँला
2: ठिक भनिस् यार अब म सबै कुरा चिठीमा नै लेखेर दिन्छु सलिनालाई मैले नै पाउनुपर्छ मात्र मैले
5: ठिक छ विवेक सलिना तेरै होस् अनि मैले आँटेको काम सफल होस् तेरो प्रेम पनि सफल होस् अहिले भने क्लासतिर जाउँ क्लासमा सर जाने बेला भइसक्यो
2: हुन्छ जाउँ यार परीक्षा पनि आइसक्न लाग्यो गएर अलिअलि पढौँ न यार
5: विवेक कक्षामा गएर चाहिँ सलिनाकै छेउमा गएर बस है
2: त्यति कुरा त यार फरक नै पर्दैन नि गएर बस्छु आज त
0: के छ विवेक
2: ठिकै छ सलिना सरले कुन लेसन पढाउनु भएको छ
0: पेज नम्बर 32 निकाल न
2: यो पेज नम्बर 32 भनेपछि एचआईभी एड्स
0: हो विवेक राम्रोसँग सुन गर्छ अघि बढ्नुलाई
2: ठिकै छ सलिना राम्रो लेसन रहेछ है
7: विद्यार्थी भाइ बहिनीहरू राम्रोसँग ध्यान दिएर सुन्नुहोस् है एचआईभी एड्स संसारमा पहिलो पटक सन् 1981 पत्ता लागेको थियो अहिले संसारका सबै देशहरूमा यो रोग फैलिसकेको छ नेपालमा यो रोग पहिलो पटक सन् 1988 पत्ता लागेको थियो र अहिले यो रोग हाम्रो देशका धेरै युवा युवतीहरूमा देखा परिसकेको छ नेपालमा पहिलो पटक देखा परेको बेलामा यस रोगलाई देह व्यापार गर्ने तथा बेचिएका चेलीहरूको मात्र समस्या हो भन्ने धारणा पनि थियो तर अहिले आएर जुनसुकै पेसाका मानिसहरूमा पनि यो रोग भेटिएको हुनाले त्यस्तो धारणामा परिवर्तन भएको पाइन्छ र यो रोगले विशेष गरेर 15-20 वर्षका युवाहरूलाई बढी संक्रमण गरेको छ, चाहे नेपालमा होस् चाहे अन्य देशहरूमा, बुझ्नुहुन्छ? त्यसैले यस रोगको बारेमा सबैलाई जानकारी हुनु आवश्यक छ र तपाईँहरूलाई पनि यसै बारेमा आज जानकारी गराउँदैछु मैले।
0: सर, एचआईभी भनेको के हो?
7: राम्रो प्रश्न गर्नुभयो। हाम्रो शरीरको रोग विरूद्ध लड्ने क्षमता ह्रास गराउने जीवाणुलाई एचआईभी भनिन्छ। यसले शरीरको रोग विरूद्ध लड्ने शक्ति बढ़ाउने प्रणालीमा आक्रमण गर्छ र शरीरको रोगसँग लड्न सक्ने शक्ति नगुमाउन्जेल एचआईभीले रगतमा लागेका सेता रक्त कोषहरूमा आक्रमण गरिरहन्छ। र अर्को बुझ्नुपर्ने कुरा, एचआईभीको पूरा रूप ह्युमन इम्युनो डिफिसियन्सी भाइरस हो, बुझ्नुभयो?
2: एचआईभी भनेको त बुझ्यो सर, अनि एड्स भनेको के हो त?
7: सबैजनाले राम्रोसँग ध्यान दिएर सुन्नुहोस्। हाम्रो शरीरमा एचआईभीले रोगसँग लड्ने शक्ति नाश गरिसकेको अवस्थालाई एड्स भनिन्छ। एड्स भइसकेपछि सामान्य स्वास्थ्य समस्याहरू जस्तै रुगाखोकी, झाडा पखालाको पनि उपचार गर्दा उपचार लाग्दैन र व्यक्ति सिकिस्त बिरामी हुन्छ। एड्स भएपछि व्यक्तिलाई ज्वरो आउने, झाडा पखाला लाग्ने, छालामा घाउहरू देखिने, जनैखटिरा आउने, टीबी, निमोनिया, तौल घट्दै जाने जस्ता लक्षणहरू सँगसँगै देखा पर्छन्। त्यसैले व्यक्तिलाई एचआईभीले संक्रमण गर्दैमा एड्स भनिहाल्न चाहिँ मिल्दैन र यसको पूरा रूप हुन्छ एक्वायर्ड इम्युनो डिफिसियन्सी सिन्ड्रोम, बुझ्नुहुन्छ?
2: सर, यो रोग कसरी सर्छ?
7: भाइले राम्रो प्रश्न गर्नुभयो। यो रोग निम्न प्रकारले सर्ने गर्छ, ध्यान दिएर सुन्नुहोस् है। एचआईभी संक्रमित व्यक्तिसँग असुरक्षित यौन सम्पर्क गर्दा पनि यो रोग सर्छ र अर्को संक्रमित व्यक्तिको रगत अर्को व्यक्तिलाई दिँदा यो रोग सर्न सक्छ। र अर्को कुरा जान्नुपर्ने के छ भने, संक्रमित व्यक्तिले प्रयोग गरेका सुई, छाला छेर्ने औजारहरू निर्मलीकरण नगरी अर्को व्यक्तिलाई प्रयोग गर्दा पनि यो रोग सर्न सक्छ। र अर्को भुल्दै नहुने कुरा के हो भने, एचआईभी संक्रमित आमाले जन्माएको बच्चामा वा स्तनपान गराएको बच्चामा पनि यो रोग सर्न सक्छ।
2: सर, असुरक्षित यौन सम्पर्क भनेको के हो?
7: असुरक्षित यौन सम्पर्क भनेको एक भन्दा बढी व्यक्तिसँग कन्डमको प्रयोग नगरिकन राखिने यौन सम्पर्कलाई बुझिन्छ, बुझ्नुभयो?
2: सुरक्षित यौन सम्पर्क भनेको के हो सर?
7: सुरक्षित यौन सम्पर्क भनेको विश्वसनीय एकजना व्यक्तिसँग मात्र यौन सम्पर्क राख्नु, जस्तै हरेक यौन सम्पर्कमा कन्डमको सही प्रयोग गर्नु, कुनै निश्चित उमेरसम्म यौन सम्पर्क नराखी संयमता अपनाउनु र यौन चाहना पूरा गर्नका लागि हस्तमैथुन गर्नु।
2: सर, के गर्दा एचआईभी एड्स सर्दैन?
7: ल सुन्नुहोस्, संक्रमित व्यक्तिलाई छुँदा, मही खाँदा, अंकमाल गर्दा र सँगै सुत्दा पनि एचआईभी सर्दैन। एउटै भाँडामा खाँदा वा जुठो खाँदा पनि यो रोग सर्दैन। र अर्को कुरा, एउटै चर्बी प्रयोग गर्दा पनि एचआईभी सर्दैन। रोगीले प्रयोग गरेको कपडा प्रयोग गर्दा पनि यो सरिहाल्दैन र लामखुट्टे, उपियाँ, उडुस, जुम्रा आदिको टोकाईबाट रगत र यौन अंगसँग सम्पर्कमा नआउने कुनै पनि क्रियाकलाप गर्दा यो रोग सर्दैन। र ल त भाइ बहिनीहरू, आजलाई यति नै। यसको बारेमा सायद बुझ्नुभयो केही। भोलि फेरि यसै बारेमा केही छलफल गरौंला अनि अर्को लेसन पढौंला, हुँदैन? आजलाई यति नै।
4: क्याम्पस पछाडिको एकान्त र सुनसान ठाउँ जहाँ चार्ल्स, झोले र डेभिड क्याम्पसको पढाइ छोडेर प्रायः त्यसै ठाउँमा भेट भई गाँजा, चुरू, ड्रग जस्ता लागु पदार्थको सेवन गर्ने गर्दछ। चार्ल्स, झोले र डेभिडले चुरोटमा गाँजा भरिरहेको अवस्थामा रोहित र विवेक पनि त्यही नै पुग्दछ।
8: के साथीहरू, ठिकठाक छ?
9: बवाल छ नि यार।
8: होइन है केटा, तिमीहरू के गर्न आँट्या? होइन, तिमीहरूलाई पढ्न पर्दैन कि क्या हो?
9: लडाइ सडाइ बाल मात्र छ कि, होइन हात्ती पढेर मात्र ठुलो भएको
10: हो नि त यार। तँ त कमिला नपढेर सानो भएको त, म हात्ती पढेर ठुलो भए को मत गर्ने? बेलामा अब चाहिँ सोक किन लिने चाल? कमन कमन ड्रिङ्क।
9: ल ल यहाँ छिटो बना, छिटो
10: ल्या, लास्टै भइसक्यो यार, खाइहालौँ।
9: सुन्न, त्यो बनाएको एक किसिम ल्याए त्यहाँ, एकछिन तान यहाँ।
11: चाल, तिमीहरूको यो चाला अलिक ठिक भएन यार। पढ्न भनेर त्यो आउँछौ अनि गाजा तानेर बस्छौ यार, कस्तो हो तिम्रो?
9: के भयो त, त्यो तान्ने हो न तान? ला ला
11: यार, राम्रो कुरा गर्ने हो भने तिमीहरूले मजा गरे जस्तो हुन्छ, कमसे कम आफ्नो भविष्यको बारेमा त सोचौ।
9: भविष्य त तिम्रो जस्तो पढनदासले सोच्ने हो कि, हामीले के भविष्य सोच्ने? तिमीहरू पढेर डाक्टर भयो त भइहाल्यो नि।
10: अर्को स्थिति सघा त यार, तिनीहरूको कुराले गर्दा आज मेरो भेगआउट भइसक्यो। हाम्रो मालले पनि काम गरेन यार।
8: ठिकै छ केटा हो, तिमीहरूलाई हाम्रो अर्थी सुन्नु छैन भने जे गर्नु छ त्यही गर, यति मात्र हो, पछि चाहिँ तिमीहरू पछुताउन नपरोस्। हिन विवेक जा,
9: कटिया लेक्चर दिन्छ नि यार। उड्डेको खातेहरू पढ्ने अरे अनि भविष्य सोच्ने अरे उड्डेको
10: खातेहरू मतलब यार छोड्दै यी खातेहरूको कुरा। अब रिल्याक्स मुडमा आइज यार,
9: रिल्याक्स मुडमा।
6: ला तान
10: ला तान
9: ला ला तान
10: लास्ट पप छ यार।
0: आज चार्ल्स कहाँ गएछ? क्लासमा त देखै परेको छैन भने।
12: किन चार्ल्स त नदेखेर छटपटि लाग्यो क्या? मन परेको मान्छेलाई नदेख्दा छटपटि लाग्दैन त मरे? त्यही त, किन दायाँ बायाँ हेरेर टोलाइरहन्छु भनेको त चार्ल्सलाई नदेखेर पो रहेछ। चुप लाग,
0: हाँस्छन् आफूलाई पनि चार्ल्स नदेखे कस्तो हुन्छ?
12: कस्तो हुन्छ भन्न त, हामीले पनि जाने राखे फाइदा होला नि।
0: नकरा तला परेपछि थाहा पाइहाल्छस् नि। हेर्दै त उता उताबाट विवेक र रोहित आउँदैछन् है।
12: यिनीहरूलाई पढ्न कति जाँगर लाग्छ है, खालि हातमा किताब लिएर मात्रै हिँड्छन्। पढन्दा सरको कामै के भएर?
0: के छ साथी, खुब पढिएछ नि? परीक्षा नजिक आएर हो कि क्या हो, खालि हातमा किताब मात्र देखिन्छ त?
2: किताब त बोक्ने मात्रै हो, पढ्ने भने त कुरै छैन।
12: तिनीहरूको त कमसेकम हातमा किताब त हुन्छ, हाम्रो त त्यही पनि छैन।
8: क्याम्पसमा नपढे जस्तो गरे पनि घरमा त मजाले पढिन्छ होला नि त।
12: हामी त घरमा पनि यस्तै हो, बाहिर पनि यस्तै, नपढ्ने मान्छेको कुरै नगरौँ।
0: विवेक बरु तिमीले इङ्ग्लिसको नोट कति गरिसक्यौ मलाई देऊ न है, मैले त पुरै गर्न सकिनँ भने के?
2: हुन्छ हुन्छ लैजाऊ न, बरु छिटो गरेर ल्याऊ है।
8: के हो तिमीहरू दुईजना बहुतै मिल्छौ त, नोट पनि मिलेर लेख्छौ, यताउति गर्दा पनि मिलेरै गर्छौ, दोस्ती त बहुतै राम्रो देखिन्छ नि।
0: अब साथी भएको के काम लाग्यो त, मिलेर काम गरेको त राम्रो हुन्छ नि, होइन विवेक?
2: हो त, यो पनि कस्तो कुरा गर्छ?
12: ए साथी हो, कुरा मात्रै गर्ने हो कि क्लासतिर पनि जाने हो?
2: तिमीहरू पढ्न जाओ, हामी त आज यो क्लास नलिने।
12: किन? अब क्लास नलिकी आफै पढेर परीक्षाको राम्रो तयारी गर्ने विचार छ कि क्या हो?
2: होइन, हाम्रो थोरै काम छ अनि क्लास लिन पनि अल्छी लागिरहेछ, तिमीहरू जाऊ है।
12: ठिकै छ, हामी जान्छौ है त। ल साथीहरू जाऊ है।
8: विवेक किन क्लास नलिने भनेको?
2: त र म मिलेर सलिनालाई एउटा चिठी लेखौ न है।
8: कस्तो कुरा गर्छस् यार, ल पनि त र म मिलेर गर्ने कि क्या हो?
2: मजाक नगर्नु यार, कसरी लभ लेटर लेख्ने हो थाहा नभएर पो तँलाई सोधेको, हेल्प गर्न।
8: तैँले लभ लेटर लेख्न जान्दैनस् भने म भोलि राम्रोसँग लेटर लेखेर ल्याउँछु, त्यो लेटर चाहिँ तैँले राम्ररी सारेर सलिनालाई दिनुहुन्न।
2: के खोज्छस् कान आँखो, भइहाल्छ नि, मैले खोजेको पनि यही हो। बरु यसो गरौँ न, मलाई आज पढ्न पनि बोर भइरहेको छ होइन, आज घर जाउँ है, हाम्रै घर जाउँ।
8: हेर विवेक, तँलाई सलिनाले पागल

0: बनाउने भाइ हेर है परीक्षा नजिकै आएको छ, पढाइमा पनि अलि ध्यान दे, परीक्षामा फेरि असर पर्ला नि।
1: होइन यार, त्यति साह्रै त छैन नि।
0: तै पनि विचार त गर्नु पर्यो नि, फेरि बिग्रिहालिस् भने।
1: बिग्रिन्न यार, यसको लागि त नि चिन्तै नगर।
0: होइन विवेक, यदि तँलाई सलिनाले ओके गरिन भने के गर्छस्?
1: यो एउटा संयोग मात्र हो भनेर चित्त बुझाउँछु नि, अरू के गर्ने?
0: मन पराएको मान्छेले ओके नगर्दा चित्त बुझाउन गाह्रो हुन्छ रे।
1: गाह्रो त हुन्छ, तैपनि बलियो मुटु बनाएर बसिराखौँला नि। यति साह्रै कमजोर होइन नि यार म। सलिना बाहेक संसारमा मेरो लागि केटी नै छैनन् र। जाउ, जति कुरा गरे पनि यस्तै हो यार।
0: जोस्, मैले साथी गतिलो बनाएछु, जाउँ है न अब घरतिरै जाउँ।
1: जाउँ न त। ल फेरि लेटर लेख्न बिर्सेन होइन है?
0: त्यसको लागि चिन्तै नगर न त, भोलि भेटौँ ल।
1: हुन्छ, ओके भाइ।
2: साँझको समय छ, डेभिडलाई चार्ल्सले बजारको चोरमा भेट्न भनी बोलाएको हुन्छ। डेभिड चार्ल्सको प्रतीक्षा गर्दै,
3: मलाई भने 6 बजे आएर पुग्नु भन्थ्यो, किन अझै पनि आउँदैन? अर्कालाई पर्खाएर बस्नु भन्ने कुरा त साह्रै बोर हुँदो रहेछ। नआउने भएदेखि किन अर्कालाई कुर भन्ने?
1: के छ डेभिड, कतिखेर आइपुगिस्?
3: आधी घन्टा भयो यार तँलाई कुर्न लाग्यो, अर्कालाई कुराएर यति बेर गर्ने हो?
1: हेर न यार, घरबाट निस्किनै अबेर भयो, नरिसा न यार।
3: जमे होइन, कहाँ जाने हो र?
1: ले आज मसँग 4-5 हजार जति पैसा छ कि, त्यही भएर माल भेट्न जाऊ भनेर तँलाई बोलाएको नि।
3: ए त्यसो हो भने कन्डम किनौ त यार।
1: पैसा तिरेर किनेको माललाई पनि कन्डम चाहिन्छ रे यार? कस्तो बुद्धि जस्तो कुराहरू छ यार। बच्चा भए पनि नभए पनि हामीलाई के मतलब यार?
3: बच्चा नहुनको लागि मात्र कन्डम प्रयोग गर्दैन चार्ल्स।
1: अनि के को लागि प्रयोग हुन्छ त?
3: एक त कन्डम परिवार नियोजनको अस्थायी साधन हो, अर्को कुरा यसले विभिन्न प्रकारका यौन रोगबाट पनि बचाउन मद्दत गर्दछ।
1: छोड यार यस्तो कुरा, पछि गरौँला नि, हिँडाइले हतार भइसक्यो।
3: हतार किन गर्ने? मलाई त हतारमा काम गरेर फुर्सदमा पसुताउनु छैन यार। कन्डम प्रयोग नगर्नाले कतै एचआईभी भइहाल्यो भने?
1: तँ पो 100-150 चान्चुर मालमा जान्छस् होला यार, हामी त 500-1000 भन्दा तलको मालमा हातै हालिन्न। पैसा धेरै तिरेपछि त के को एचआईभी यार? चोखो चोखो।
3: थोरै पैसा तिरे पनि धेरै पैसा तिरे पनि आखिर बिकाउ माल त हो। असुरक्षित तरिकाले यौन सम्पर्क गरेपछि एचआईभी लाग्न कति बेर हुन्छ र?
1: डर लाग्छ भने त नि किनिहाल्ने यार, म त किन्दिनँ हेर। कन्डम लगाएर मजा पनि हुने होइन हेर, पन्जा लगाएर भात खाए जस्तो हुने यार, फेरि हामी जस्तो हट्टाकट्टालाई कहाँ के को रोगले छुने यार?
3: कुनै पनि रोगले बलियो निर्बलियो भन्ने त होइन नि आखिर, अहिलेको हाम्रो घमण्डले पछि पछुताउनु पर्छ हेर। मेरो त सम्झाउने कर्तव्य हो, नसम्झे नसम्झ, म त कन्डम किन्छु यार।
1: किन्ने भए चुनु त किने यार हेर, आफूले त बाल मतलब छैन।
3: साउजी कन्डम दिनु त।
4: कन्डम लेऊ भाइ, लेऊ
1: लिएर
3: ल्याइहाले नि जाउँ।

0: बिहानको समय छ, विवेक क्याम्पसको ड्रेस लगाएर रोहितको घरको बाटो क्याम्पस जान भने हिँड्छ। रोहित पनि विवेकलाई बाटोमा पर्खेर बसेको छ।
1: रोहित, ए विवेक, आइपुग्यौ? म त तिमीलाई नै पर्खेर बसेको।
2: सलिनाको लागि चिठी लेख्यौ त?
1: लेखेको छु। लौ यो सारेर आज सलिनालाई दिनुपर्छ।
2: धन्यवाद रोहित, मेरो लागि तैँले धेरै ठुलो काम गरेछस्, धन्यवाद।
1: साथीको लागि यति पनि गर्न सकिएन भने के साथी यार।
2: जाउँ अब यार।
1: जाउँ रोहित।
2: रोहित हेर त, ऊ त्यो अगाडि जाने रिया होइन र? यार
1: हो त, हो जस्तो छ यार।
2: बोला न, ए बोला न।
1: रिया, रिया।
3: ओहो विवेक अनि रोहित, म त कसले बोलायो भने कि? अनि तिमी दुवैजना आरामै छौ?
2: बाँचेकी छ भनौ,
3: त्यही त ठुलो कुरा हो।
2: रिया, आज तिमीले मलाई एउटा सानो सहयोग गरे।
3: कस्तो सहयोग भन न, म गरिहाल्छु नि।
2: मलाई थाहा छ तिमीले मलाई सहयोग गर्छौ, तिमी राम्रो साथी हो। यो चिठी सलिनालाई दियो है?
3: भइहाल्छ नि, यति सानो कुरा पनि।
1: रिया, तिमी चाहिँ क्लासमा जाऊ है, हामी चाहिँ एकछिन क्यान्टिनतिर जान्छौ।
3: हुन्छ हुन्छ, छिटो आउनु है।

0: नाटक लेखन थियो सुशेली कला समूह पञ्चनगर नवलपरासीको।
1: प्रिय श्रोता, तपाईहरूले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सुझाव, सल्लाह र प्रतिज्ञाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ, नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 एसएमएस वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
2: ल आए बहिनी, किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
2: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
4: सुनिता आ गर त
1: भोके, मेरो दाँत सबै किराले खाएको छ।
4: गर न के, आ गर, म हेर्छु।
1: आ
4: छी, कस्तो गनाको, दाँत माझ्दैन हो?
1: ठुलो स्वरमा नकराऊ न, मलाई लाज लाग्छ के।
4: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
6: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ।
7: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
6: सम्पर्क फोन नम्बर 0665241429, मोबाइल नम्बर 9844484440।
8: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
9: जापान ट्राई होइन, स्योर गरौं।
7: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
9: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने शुभ अवसर।
7: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
8: लमजुङ एजुकेशन सेन्टर, बेसीसहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
10: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओभरे खन प्रलो छैली हतरलाई रा होयाछु मेवने बछिजी तारे मुई पिव मिमेमी मार्वलरी प्रिवबीर देसीसर मोबा गंगा आर्ट ग्यालरी याबो मय बाछु
1: नै याम बीर तयार तडीबा तारे नासर बजार लम्बीमु मेडा बा कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बीर याबो मयलो खारे तारे प्रिय यानसेदी
0: स गंगा आर्ट ग्यालरी तो बनेबर आछु
1: तर मी मार्बलर फिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छलसी ब्याजे माया चिलो भनेम्रो
0: तैले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै
2: बेसीसर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमछुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9843601883
0: किन हाँस्या हो नि बुढा तुलाई फर्किने गरी कालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलाई फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
3: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र दाँती भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोप्राइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981
4: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
5: काम्ने रोग
4: बौलाउने रोग
5: ढल्ने रोग
4: मूर्छा पर्ने
5: सपना नराम्रो देख्ने
4: डराउने
5: रिस उठ्ने
4: तर्सिने
5: खान मन नलाग्ने
4: चिलाउने
5: ऐठन गर्ने
4: कम्मर दुख्ने
5: हात खुट्टा पोल्ने
4: चपाउने
5: हात खुट्टा दुख्ने वा सुन्निने
4: ज्यान करकर खाने
5: महिनावारी गडबडी
4: बाजोपन
5: छारे रोग
4: प्रेसर
5: सुगर
4: प्यारालाइसिस
5: दम
4: खोकी टोकेको निलो दाम
5: मान्छे हराएको
4: सामान हराएको
5: मुना मुना लागेको
4: मेलमिलाप गर्न पर्ने
5: दाँत दुखेको
4: बिगार परेको
5: पैसा फसेको
4: रक्सी छुटाउने
5: घर बाँध्ने
4: पिनास भएको
5: टाउको दुख्ने
4: ग्यास्ट्रिक
5: जन्डिस भएको
4: सत्रु नष्ट गर्ने
5: बाथ रोग
4: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ साथै बुटी पनि बानिनेछ हामीलाई सम्झनुहोस् निराश हुनु नै छैन
5: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ
6: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 97 69 77 68 97 69 77 68 र 98 21 57 56 36 98 21 57 56 36
4: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था आउनुहोस् सोध्नुहोस् खोज्नुहोस् बुझ्नुहोस् आवश्यकता अनुसारको उपचार गर्नुहोस् रोगबाट मुक्त हुनुहोस् जयराम गुरुदेव।